0: स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
1: होइन, उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आँगनको सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही पहिचान मात्रै छ क्या, उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिँ पुनर्निर्माणको सम्पूर्ण चाहिँ संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिँ कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन, यदि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिँ उहाँहरूको जीवनलाई चाहिँ उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिँ अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिरहेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
0: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेको छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
1: हामी यो बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं, अब त्यसलाई व्यवस्थित गर्न जरूर छ। हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ़। अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्नमा चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
0: मानवीय कारण बाहेक अरू पनि छ।
1: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली चाहिँ खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्र संघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
0: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
1: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरौँ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइसकेका छौं। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारणले थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौं। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आईईआईए होइन जे गर्छौं नि यो 2-3 वर्ष लगाउँछौं हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति हाम्रा चाहिँ विकासका संरचनाहरू हाम्रो वातावरण चाहिँ राम्रो होस् भने तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि, अब यो पनि मोडल चेन्ज गर्नु परेछ हामीले, उहाँहरूले कारणले हामी प्रभावित हुने, तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नु पर्ने, या त चाहिँ एकै ठाउँमा धेरै विकास, जस्तो 11-12 चाहिँ हाइड्रोहरू रहेछ खोलामा, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए, जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ क्षति त हुने थिएन नि त।
0: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि?
1: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यान आकर्षण गराउने हो, र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि। हामीले त भन्छौं, हामीले भन्न शुरू गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन, त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइराखेको चाहिँ अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा, त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने, एउटा रचनात्मक चाहिँ सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं, र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
0: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै थुप्रै काम गर्न बाँकी छ, अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेका छ, यसबाट जसले जुन देशले सबभन्दा बढ़ी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि, अनि त्यसको लागि दलहरूको बीचमा सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न भेट्नुहुन्न?
1: हामी प्रतिनिधि सभामा
0: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
1: नेपाली काँग्रेस यस्तो पार्टी हो हामीले भनिसकेका छौं, राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं, कि यो जलवायुको सवाल हो मात्र होइन, कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिँ उद्धारका चाहिँ सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुनर्निर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिँ परिवर्तन जस्तो जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेस मात्र होइन, सदनमा भएका सबै चाहिँ मान्य सदस्यहरूले त्यसमा एकमतका साथ निर्णय हुनपर्छ, र बरू सरकारले चाहिँ त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छै गर्दा हामीलाई बरू त्यहाँ आशंका हो।
0: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
1: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ, र हाम्रा चाहिँ नीति नियममा पनि त्यो किसिमको एकरूपता हुन नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिँ कार्यहरू आफ्नै चाहिँ त्यो सूचीहरू छन्, त्यसकारण यो तीनटै तहको समन्वय सहकारी र सह अस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ, यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयक सह अस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन, त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिने मित्र राष्ट्रहरू अन्तर्राष्ट्रिय सक म के भन्छ त्यसलाई अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठानेको छु ठान्दछु।
0: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानजी।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद, र खास गरी अहिले सिङ्गु देश शोकमग्न छ, यो बेला हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं, तर नेपालका बारेमा चिन्तन नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर, किनभने अझै मनसून सिद्धिएको छैन, यो मनसूनको चाहिँ ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदी बहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसबाट झाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषत भोटेकोशी नदीमा आएको बाढ़ी, बाढ़ीमा परेका झाजरकोटका बासिन्दाहरू, त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ र झाजरकोट आफै भूकम्पबाट, पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ, त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: तीन नेतालाई दियो जिम्मेवारी। अर्थमन्त्री वाग्ले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
2: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
2: र निलम्बनमा परेको एन्फाले राखे पमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा भोटेकोशी बाढ़ीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
1: भोटेकोशी बाढ़ीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यक मूल्यांकनको प्रतिवेदनले अनुमान गरेको छ। बाढ़ीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढ़ीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढ़ीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढ़ीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत, ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 179 कृषि, मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
2: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवावादीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
4: उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
2: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाण्डु जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5843 धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनीको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
5: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3रो हप्ता असोजको 3 अधिवेशन अन्त हुन सक्छ। भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो, आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
2: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
6: दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौ, पैसा दिन सक्छौ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
2: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि, यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि,
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यो शीतल, जंक फुडमा चिनी, नुन र
9: अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ।

0: फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
0: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावाट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा कांग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउवा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउवा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ़ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
4: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देव कोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमक कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत विक्षेत बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईंले बनाएको 80 को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू विशाल डेटा सेन्टर ठूलो

0: विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोड़िएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाई दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ, भाड़ा दर काठमाण्डु भन्दा 5,000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढ़ीकरण गर्न सरकारको 21 बुद्धि कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छूटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा एक तिहाई हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढ़ाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा बाथ मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्भमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढ़ी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लड़ाको 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्टाउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर, भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एशिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको टी20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकोईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेश्वर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
1: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
4: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न, महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
0: पैसा दिँदाखेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
4: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ। रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अलिकति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ। बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
0: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
4: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्र गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बेच्दथ्यौँ।
0: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यसो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
4: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: भोलिको सिफारिसपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सी भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
1: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
1: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटेकोशी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा संचारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्नुहुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आईसीयू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लड़िरहेका छन् विस्तारामा, अनि त्यहाँ नजिकै एकजना संचारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ। आईसीयूमा पसेर पनि लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै पनि लिए।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: रात भोकको जसरी मान्छेको चाहिँ जीवनलाई बचाउन सकिन्थ्यो, त्यो कुरामा सरकार चाहिँ धेरै असफल भएको देखिन्छ। सरकारको ढङ्ग नपुगेर त्यहाँको जति क्षति भयो त्यो क्षतिलाई धेरै कम गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई।
6: र अब जाँदा जाँदै पछिल्लो नेपालको राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय समीकरण, कूटनीतिको स्थिति, भारतमा मात्र ब्रिक्स सम्मेलन भयो, नेपालले निम्तो प्राप्त गर्न सकेन, यद्यपि यसभन्दा अगाडिका कतिपय मन्त्रीहरू वा साइडलाइन रूपमा भए पनि भेटघाट भएका उदाहरणहरू पनि छन्। यो शक्तिशाली दक्षिण एसियामा आफूलाई सुपर पावर बनाउने होडमा रहेका चीन भारत जसको बीचमा हामी छौं, आज नेपालको कूटनीतिक अवस्था र त्यहाँको उपस्थिति वा चाहिँ अन्तर्राष्ट्रिय जगतसँग आफ्नो नजिककाहरूसँगको उपस्थिति चाहिँ कस्तो छ?
5: संसारसँगको कूटनीतिक रूपमा वर्तमान सरकार असफलतातर्फ अगाडि बढ़ेको छ। अन्तर्राष्ट्रिय मंचमा नेपालको उपस्थिति ज्यादै न्यून भएको छ। नेपालका मुद्दा जसले उठाउनु पर्ने हो कार्यकारी प्रमुख प्रधानमन्त्री, उनले संवाद गर्ने भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन। न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरूरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ। यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ। यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन। यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट बनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड़ नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन. कारणले गर्दा सरकारलाई अनुरोध हो यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु. सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाए पायो त्यसलाई त्यहीँबाट त्यही थुनिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ. यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुण्डागर्दी भन्थ्यो, त्यो गुण्डागर्दीको नमुना भन्नुहुन्न. सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनु पर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो. तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छ खेमजी. यसलाई मलाई विश्वास छ सुधार गर्नुपर्छ र नेपाली काङ्ग्रेसको संगठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ, यो विषयलाई सबैले आफ्नो चाहिँ एउटा वैली शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौं. भएन भने त मैले भने चार तारे झण्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ. र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तीजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा. अहिले तीज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तीजले. यो तीजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु. सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र संगठन एक ठाउँमा राख्न सकियोस्। हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु.
6: हजुर, आउनुहुन्थ्यो नेपाली कंग्रेस. हस्, यहाँलाई धेरै धेरै धन्यवाद. नमस्कार.
5: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा.
6: उहाँ नेपाली कंग्रेसका नेता, पूर्व नेवी संघका अध्यक्ष नयन सिंह वहर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो. जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
3: प्रथम पुरस्कार 2,00,000,
2: द्वितीय पुरस्कार 1,00,000,
3: तृतीय पुरस्कार 60,000।
2: टाइटल स्पोन्सर इगो,
3: कल्चरल इनिसिएटिव अफ सूर्य नेपाल गाथा,
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
3: NASA Securities,
2: City Express Money Transfer,
3: United Auto Insurance,
2: Eti Airlines,
3: Vedalaya,
2: Publishing Partner Fine Print,
3: Implementing Partner Karuna Foundation Nepal.
2: कथा पठाउनका लागि barkharibooks@gmail.com।
3: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आई बैंक सबैका लागि बैंक इस होम इन्टरनेट।
2: यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद सर।
2: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदललाई बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति स्थिति अभिगत?
3: खेमजी, सर्वप्रथम म चाहिँ आज हरितालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीड़ित र दिवंगत सबैप्रति म श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीड़ामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनस्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरे मान्छे हो र उच्च स्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेन्ज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर र धेरै साथीहरू त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँगलाई समाधान गर्ने को चाहिँ संयोजक भएर र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने त इन्ट्रेस्ट हरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। होइन, कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो। त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
2: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामा थापा बादललाई चाहिँ कार्यक्रम स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने के?
3: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौं, कुन शब्द राखौं, कुन नराखौं भनेर अन्त सोनियो भने त्योभन्दा अयोग्यताको अरू केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझावलाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
2: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटै जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा मागपत्र दर्ता गरेको 6 महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ। होइन, यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने पुनर्स्थापना गर्ने ढंगले चाहिँ अगाडि बढ्नुपर्ने छ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टीम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुन सक्छ पार्टीमा।
3: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि एक महिना जति पहिले होला कुरा गरेका थिएँ कि यो एघारौं महाधिवेशन एक वर्ष ओर सार्न जरुरत थिएन, विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो एक वर्ष ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो, त्यसले देशले र पार्टीले ठूलो क्षति बिहोर्नु पर्यो र लाखौं लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौं लाख चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बौद्ध जनवादी कार्यक्रमको स्पिरिट बोकेका पंक्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढंगले छलफल गर्ने, लोकतान्त्रिक ढंगले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र पाँचौं राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बौद्ध जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढंगले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढ़ाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो, त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन। त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र अब चाहिँ लोकतान्त्रिक ढंगले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ।
2: र एउटा कुरा अब एमालेलाई जुन ढंगले चाहिँ अब आफ्नो यो फागुन 21 निर्वाचनमा पराजय बेहोरेको कुरा, त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार लिनुपर्ने कुरा, यो त समग्र पदाधिकारीको टीमले नै जिम्मेवार लिनु पर्ला नि त, समग्र पार्टीको आफ्नो आफ्नो भागको जिम्मेवार लिनु पर्ला नि त, एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि त।
3: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो। पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध संघ संस्था विभिन्न गतिविधिहरू भइराखेर पूरै प्लान वेबाट सिङ्गै देशलाई खरानी बनाउने कार्यक्रमहरू अगाडि बढ़ाइराखेका छ भन्ने कुरो थाहै नपाएर बस्न कार्यकारी प्रमुखले मिल्छ कि मिल्दैन। सेनाको विषय भन्दाखेरि पनि सेनाको परमाधिपति राष्ट्रपति भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढ़ाउने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो पनि त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ, किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो, चारै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा, रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौं खर्बको क्षति, मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 गतेको घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले होइन मुख्य कुरो के छ त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले त्यसको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अंगहरू त्यसपछि राज्यका अन्य अंगहरू त्यसलाई अगाडि बढ़ाउनुको निम्ति चाहिँ जसरी सतर्कता छ जसरी सजग हुनु पर्थ्यो र अगाडि बढ़ाउनु पर्थ्यो त्यो के हो मैले भनिरहनु परेन। तर ती सबै कुरोको परिणाम नै फागुन 21 गतेको निर्वाचन हो। त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैले दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन पार्टी सिङ्गो पार्टीको मात्रै होइन जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ, उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन, स्थिति कहाँ पुग्या रहेछ भन्ने कुरो थाहा पाउनुभयो। जस्तो भनौँ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा एक र तीनमा त जनआन जफ्त भएको छ, होइन पाँचमा नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन। काठमाडौँ 9 को म 7 नम्बर वडाको 9 नम्बर वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो त्यसले गर्दा आफू मनि के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन प्रश्न त्यहाँनिर।
2: हस् केशवजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँहरू नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री केशव भडाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बच्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बच्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डा खुल्टी पुर्ने र खाने पानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
0: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा। हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चा। ग्लोबल आइडी बैंक, सबैका लागि बैंक, इस होम इन्टरनेट। आदर श्रोता, हामी नेपाली बहसमा कुराकानी गरिरहेका छौं देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौं, किनभने भोटेको सिबारीले निकै ठूलो बितण्डा पनि बचाएको छ। सरकारका काम कार्यवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेण्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्ते खेमजी।
0: अब अहिलेको अवस्थामा यो बिहानै हामी बस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ, यस बीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले, महिला हिन्दू नारीहरूले मनाई पनि रहनु भएको छ, त्यति राम्रो उल्लासमै हुन सकेको छैन भनेर उहाँले भन्दै हुनुहुन्छ। भोटेकोसी बाढीमा जुन किसिमको वितण्डा सामना देशले गर्नु पर्यो, त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो? राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ, किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ, स्थापना गर्दैखेरि तपाईँ मोटो के थियो, देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो, समग्रतामा कसरी हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू?
3: होइन, यसमा त हामीले यसरी बुझ्नुपर्छ, यो भइपरि आएको होइन, 81 यस्तो घटना घट्यो, त्यो त हाम्रो देश र जनता र अनि हामीमै एकदम दुःखको दुःख लागेको छ, र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दा नि हामी नेपालीमा सबैजनाको एउटै भावना छ, एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भन्ने हाम्रो नेपालीको दाजुभाइ दिदीबहिनीको ब्लडमै छ, आफू नखाएर नै अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो। त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ, कतिवटा हेलिकप्टर र कति ठाउँमा होइन राष्ट्रिय तपाईँको चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नुभएको छ होइन, त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ र गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ, त्यो भएको कारणले चाहिँ कसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो, त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुन सक्छ होला, त्यसमा
0: कतिपय ठाउँमा चाहिँ अब रेस्क्यूको पर्खाईमा बसेकाहरूले चाहिँ समयमा रेस्क्यू गर्न पाएनन्, अलिकति समस्या सिर्जना चाहिँ भयो, सरकारले चाहिँ विज्ञहरूलाई प्राविधिकहरूलाई सुरुमै परिचालन गर्न अलिक ढिलाइ गर्यो भन्ने खालका आलोचना त खेप्नु पर्यो नि त होइन?
3: त्यो त छ, तर तपाईँ कस्तो नि हाम्रो देशको भूगोल अनुसार नि फरक पर्छ होइन र हाम्रो कस्तो हो नि त्यो ठाउँमा अलिक डाँडा काँडा भएको ठाउँ र अनि त्यो बेलाको बाढीले गर्दा लाइन गर्न नसकेको अवस्था र सक्दो हाम्रो भएको क्षमता अनुसार चाहिँ पुरै 100% दिएको थियो, तर त्यसमा चाहिँ अलिकति त्रुटि अरू विचारजनाले चाहिँ अलिकति मन दुखाएको चाहिँ छ जस्तो लाग्छ र भनेको नि छ र त्यसमा चाहिँ होइन अब हामी सक्दो प्रयास गरेको थियो र छ।
0: अब सरकारको जुन एजेण्डा छ, हामी यो देशमा रोजगारीको सिर्जना गर्छौं होइन, यो देशलाई चाहिँ उन्नत बनाउँछौं, समुन्नत बनाउँछौं, यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौं भन्नुभएको छ, सरकारको एउटा मोटो छ त्यसको चाहिँ, त्यसमा एकछिनमा बहस गरौंला। तर प्रधानमन्त्री संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ, जलवायु परिवर्तनको मुद्दा र एजेण्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला, बालिनजीले त्यो आँट गर्न सक्नुहोला त्यो सभामा?
3: त्यो त 100% गर्न सक्नुहुन्छ नि, त्यो त हामीमा कुनै रङ कुनै उहाँ यति मनको खुल्ला नेता हो कि हामीलाई चाहिँ गड गिफ्ट भन्नुपर्छ, बालेन जस्तो नेता पाउनु नै यो देशको भाग्यमानी हो र उहाँले गर्नुहुन्छ र यो उहाँले गरेर आइसकेपछि कस्तो के बोल्नुहुन्छ भने तपाईँहरूले पछि थाहा भइहाल्नुहुन्छ नि हजुर त्यसको त्यसको बारेमा चाहिँ हामीलाई दुःख भएर बस्न अनुरोध गर्छु त्यसको
4: अब एउटा कुरा चाहिँ जस्तो अब नेपालले धेरै जलवायु परिवर्तनमा धेरै इनिसिएसन छैन होइन कार्बन उत्सर्जन नेपालले धेरै गरिरहेको छैन तर यसको चपेटामा परिरहेको पनि छ अन्तर्राष्ट्रिय समुदायसँग नेपाल अलिकति बलियो भएर आग्रह गर्नुपर्ने हो नि त होइन आफ्नो क्षतिपूर्तिका कुराहरूदेखि लिएर हरेक क्षेत्रमा चाहिँ नेपालको भूमिका त्यति प्रभावकारी चाहिँ देखिया छैन होइन पछिल्ला दिनहरूमा
3: पछिल्लो दिनमा छैन र अहिले सरकारको एक वर्ष पनि भएको छैन त्यो भएको कारणले चाहिँ यसमा चाहिँ त्यो भएर चाहिँ नदीजी चाहिँ अमेरिका जान लाग्नुभएको हो त्यो भएको कारणले चाहिँ त्यो चाहिँ अलिकति टाइम लाग्छ
4: देशमा रोजगारीको व्यवस्था हुन्छ रोजगारी सिर्जना हुन्छ मुलुक चाहिँ कायापलट हुन्छ देशमा सुशासन हुन्छ भ्रष्टाचारको अन्त्य हुन्छ केशव अधिकारीजी
3: होइन यो त्यसमा तपाईँहरू हामी ढुक्क भएर बसौँ त्यसमा चाहिँ हामीले भ्रष्टाचार मुलुक भ्रष्टाचार चाहिँ अन्त्य गर्ने भनेको छौँ त्यसमा अहिले भर एक वर्ष पनि पुगेको छ होइन त्यसमा तपाईँहरूले धेरैजनाले चाहिँ महसुस गरिसक्नु भएको छ इभन तपाईँ आफै सोच्नु न हिजोको लाइसेन्स फार्ममा जानुहोस् पासपोर्ट फार्ममा जानुहोस् होइन कतिमा कस्तो कस्तो के थियो भनेर अब अहिले आएर चाहिँ दुई चार महिनामै यस्तो हुन्छ भने चाहिँ यस्तो हुन्छ भने चाहिँ लागेको छैन र यो हुँदैन
4: समस्या पनि त छ नि त होइन अब ग्यासहरूको लाइन व्यापक रूपमा छ बजारमा कालो बजारी छ सरकारले अनुगमन नियमन गर्न सकिरहेको छैन भन्ने पनि त स्थिति छ नि त तपाईँले हेरिरहनु भएको छ नि होइन अहिलेको पछिल्लो
3: कोही बेलामा यसो भइपरि आउने जस्तो अहिले बाटो हो समस्याले गर्दाखेरि खास यो भएको हो अबको दुई चार दिनमा चाहिँ यो हुन्छ र जस्तै तपाईँको अब अस्ति हाम्रै मन्त्री तपाईँको सांसद बोलेको होइन विकास शब्द बोलेको कारणले गर्दाखेरि चाहिँ मन्त्रीले राजीनाम दिनुभयो अनि त्यो भएको कारणले चाहिँ हिजोको र आजको परिस्थिति टोटली फरक छ त्यसमा चाहिँ अहिले जनताले बुझिसक्नु भएको छ र अहिले कतिले त हेर्नु त यही स्थिति चाहिँ हिजोको पहिलाको सरकारमा भएको भए कति कति ठाउँमा आगो बालेर कति ठाउँमा के भइसक्यो भने अब अहिलेको यसमा चाहिँ त्यस्तो त भएको छैन नि किन कसरी भन्दाखेरि अहिले नेपाली जनताहरूले नै देखिसक्नु भएको छ नि
4: अब रवि र बालिनजीको सम्बन्ध रविजीसँग तपाईँ एकदमै निकट किनभने पार्टी स्थापना गर्दादेखि नै तपाईँहरूको चाहिँ त्यो किसिमको एउटा समझदारी मेजोरिटी जापानमा होस् वा नेपालमा होस् एकदम नजिक भएर कोर भएर काम गर्नुभयो अब अहिले उहाँहरू बीचको सम्बन्ध प्रधानमन्त्री र पार्टी सभापति बीचको सम्बन्धका विषयमा पनि निकै ठूला चर्चा परिचर्चा हुने गर्दछन् कस्तो छ अहिले
3: होइन यसमा हामीले नजिक टाढा भन्दा नि तपाईँको अरू बाहिर देख्नु र भित्र देख्नुमा टोटली फरक छ अब रविको एक धार रवि र बालनमा चाहिँ दुई धार भइसक्यो अब यिनीहरू छुट्छ यस्तो हुन्छ उस्तो हुन्छ भन्ने भन्ने चाहिँ यो प्रतिपक्षका दुई चारजना नेताहरूले यो भ्रम फैलाएको छ तर खासै यस्तो होइन यस्तो समाचारमा आएर नि मैले यो भन्दा चाहिँ राम्रो त होइन तर पनि मैले चाहिँ के भन्छु भने हेर हामी जनताहरूले नजिकबाट चिनिसकेको छ बालन र रवि भनेको को हो भने चाहिँ त्यो भएको कारणले चाहिँ तपाईँहरूले चाहिँ ढुक्क भएर बस्नुहोस् तपाईँहरू रवि र बालन को भन्ने जनताले चिनिसक्नु भएको छ र त्यो भएर नै अहिले यो बिटिआईको सरकार भएको होइन होला होइन र त्यो भएको कारणले चाहिँ हामीले दुई चारजनाले चाहिँ यो भन्यो त्यो भनेर यिनीहरू यस्तो है भन्ने चाहिँ भ्रममा नपर्दिनु होला
4: अब एउटा कुरा के छ भने यो पछिल्लो समय गृहमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीका स्टन्टको पनि निकै ठुलो आलोचना हुने गरिरहेको छ क्या केशवजी
3: होइन होइन यसमा तपाईँहरूले हामीले यसरी बुझ्नुपर्छ तपाईँको हिजोको गृहमन्त्री र आजको गृहमन्त्रीमा धेरै फरक छ नि तपाईँको अहिले यस्तो यङ जेनेरेसनमा यस्तो भएको तपाईँको कस्तो भने हिजो तपाईँको आफैले मैले भन्दा मलाई भन्दा अझ हजुरलाई बढी राम्रो थाहा छ पार्लियामेन्टमा हिजोको गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ इधर उधर भनेर कस्तो अमलाको भाउ लाएर कस्तो नराम्रो ओडहरू र त्यस्तो डाइरेक्ट एक हजारमा प्रतिस्रोत उ गरेर त्यस्तो गर्यो भने अहिलेको गृहमन्त्रीले अब तपाईँ हेर्नुहोस् त हिजोको बाढीमा ऊ उहाँ आफै जानुभएको छ खानमा आफै खटेको छ आर्मी पुलिस लिएर तपाईँको दिन राम नगरिन्छ अब अस्ति तपाईँको चाहिँ दस आठ दस दिन पछि काठमाडौँ आएर उहाँ चिकित्सा भएर त एक दुई दिन हस्पिटल भर्नु भएको त्यो त हामी नजिकबाट देखिया छ नि होइन हिजोको तीन मन्त्रीहरू भएको भए ऊ मन्त्री गर्ने काम त होइन होइन अरूले लाउँछ तर भयो नि उहाँ चाहिँ त्यस्तो मन त्यस्तो लयालु मन र दयालु मन त्यस्तो भएको कारणले तपाईँको उहाँ मात्र नभएर हाम्रो पार्टीमा अहिले जति पनि सांसद मन्त्रीहरू हुनुहुन्छ त्यसमा चाहिँ तपाईँको हो होला काम गर्दै जाँदा सानोतिनो मिस्टेक भुलचुक हुन्छ तर त्यस माओवादी माओवादीहरूले त अहिले पार्टी नै सिक्यो अब एमाले काङ्ग्रेस त छ नि त म हिजो एमाले काङ्ग्रेसको अहिले सभापति को छ होइन अध्यक्ष को हो उहाँले नर्मल एउटा नर्मल जनताले थाहा भइसक्यो कि एउटा कुनै ठाउँमा पोलिटिक्स होइन जब राजनीति हुन्छ राजनीतिमा चुनावमा हार्यो भने तपाईँको चाहिँ अध्यक्षले हार्यो भने अध्यक्ष पदबाटै राजीनामा दिनु भने एउटा नर्मल होइन र अझ उहाँहरू पार्टीमै अध्यक्षमै बसेर चाहिँ यो त्यो भनेर चाहिँ बसिरहेको त्यस्तो पार्टीसँग हामीले कम्पेयर गर्नु भनेर चाहिँ हामी नै मूर्ख हुन्छ त्यो भएर अब यसलाई चाहिँ दोहोऱ्याएर फेरि कुरा गरिरहनु राम्रो हुँदैन.
4: अब जाँदा जाँदै तपाईँ अब पार्टी स्थापना गर्नका निम्ति लाग्नुभयो खट्नुभयो सक्रिय राजनीतिमा आउने केशव अधिकारीजी के छ तपाईँको चाहना चाहिँ?
3: होइन यसमा खै म त्यस्तो राजनीतिमा लागि मान्छे नै होइन र मेरो त्यस्तो मनस्थि पनि थिएन एउटा कस्तो भने मातृभूमि हो होइन त्यो भएको कारणले चाहिँ आमा आमा बाउ र आफू जन्मेको कुन ठाउँबाट हो र मदल मदल लाइन गुजर मदल लाइन भन्छ होइन अब यसलाई चाहिँ हामीले कतिको इम्पोर्टेन्ट के हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ. त्यो भएको कारणले चाहिँ मैले चाहिँ यो राजनीति भन्दा नि मैले आफूले सक्दो सहयोग गर्ने हो भन्ने भावनाले त्यसरी लागेको हो र म त्यो पार्टीमा चाहिँ मलाई यो पोस्टै चाहिन्छ म यो नै हुनुपर्छ भन्यो भने त तपाईँको चाहिँ सबैजनाले हिजोको राजनीति गरेर जस्तै भयो नि राजनीति गर्छ पर्स आएछ पर्स आएछ होइन यो त्यो भन्ने त्यो हुने भएको कारणले त्यो भएर त हिजो त्यो भएर त हामी आएको अनि तपाईँ हिजो पनि तपाईँको एउटा पार्टीमा कुनै ठाउँमा भोटिङ गर्न जाँदाखेरि नै एउटा सांसदले नै विचार सर खर्च गर्ने यस्तो त्यस्तो भनेर भन्नुभएको चाहिँ तपाईँको यो बिग्रेको हो. त्यो भएको कारणले चाहिँ अब चाहिँ हामीले अहिले तपाईँ म हिजो अस्ति समग्र कार्यालयमा गएँ तपाईँको चाहिँ एउटा फ्लाइटमा एउटा डोर मात्र भएर त्यहाँको वाल फुटाउनुपर्छ भित्र बोइल भन्दा मतलब त्यहाँको बिचमा चाहिँ प्रत्येक रुममा त्यो प्राइभेट रुम हुन्छ त्यसलाई चाहिँ एक हजारमा आइक्यू आइज कटेक्ट गरेर काम गरेर त्यो त्यो वातावरण मिल्यो भने चाहिँ तपाईँको मेन भन्छ काम भइरहेको थियो यसलाई चाहिँ किन्नलाई चाहिँ अझ हामीलाई एक दुई वर्ष लाग्छ. त्यो भएको कारणले चाहिँ अब आजको भोलि नै होइन तपाईँको 35 वर्ष चलाउनु त के भयो त्यस्तो भएको छ भने अब हामीले 35 महिना नि भएको त्यो भएको कारणले चाहिँ अलिकता धेरै भएर बस्यो भने हामीले बोल्नु र भन्नु नि हामीले गरेर गर्छ तपाईँ अहिले तपाईँ आफै भन्नु न सिलसिलामा माथि त अहिले कति बाटो हेर्नु 23 सिट भएर काम गरिरहेको छ नेपाल आर्मी पुलिसहरूले अहिले तपाईँको ती पनि दुई चारजना नेताले
4: तपाईँको
3: हिजो अस्ति तपाईँको हेर्नुहोस् त अहिले 3 सिट भएर आर्मी पुलिसहरूले काम रात काम गरिरहेको छ अस्ति भइरहेको छ अहिले उनीहरू ठाउँ ठाउँमा चाहिँ अबको 1-1.5 महिना भित्रमा सरकारले चाहिँ सबै ठाउँमा चाहिँ सँगसँगै बाटो जोड्ने र पुल जोड्ने सबै चाहिँ भित्रबाट चाहिँ एकदम प्रयास यसरी काम गर्नु पनि तपाईँको दुई चारजनाले चाहिँ आर्मीले पुलिसले चाहिँ राजमार्ग रातै खाइदिएर यस्तो भयो भने चाहिँ तपाईँको समाचारमै आइरहेको छ. त्यो भएको कारणले उहाँहरूको मन कति दुष्ट होला भएको छ ध्यानले हेर्दासम्म आफ्नो ज्ञानै नभनिकन होइन त्यसरी चाहिँ खटिर रात दिन त्यसरी खट्दाखेरि नै चाहिँ त्यस्तो भन्दाखेरि चाहिँ कस्तो सोच्छ होला हाम्रो देश समाज कस्तो छ होला होइन त्यो भएको कारणले चाहिँ हामी त्यतिपट्टि गइरहनु राम्रो हुँदैन हामीले चाहिँ
4: आजसँग आउनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका नेता केशव अधिकारी. आदरणीय श्रोता नेपाली बहसको समय आजका लागि सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो NRN 99.1।

0: रेडियो एनआरएन 99.1
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु, यति सजिलै? अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: web surfer aba ghar ghar ma fast internet.
1: लामखुट्टेको टोकाईबाट हुने डेंगीबाट बस्नका लागि
2: पुरा बाहुला भएका लुगा लगाउने,
1: झुलभित्र मात्र सुत्ने,
2: घरको झ्याल ढोकामा लामखुट्टे नचिर्ने जाली हाल्ने,
1: लामखुट्टेको टोकाईबाट बस्नका लागि लामखुट्टे भगाउने धूप बाल्ने वा मलहमको प्रयोग गर्ने,
2: घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने,
1: खाल्डाखुल्टी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने,
2: गमलाको प्लेट फुलदानी कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने,
1: पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोपेर राख्ने,
2: साँझ र बिहान करेसा बारी चोक बजारतिर जाँदा वा घर बाहिर रहँदा विशेष सावधानी अपनाउने,
1: डेंगी रोग बारे सचेत बनाऊ।
3: नेपाल रेड क्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा।
4: हेरा हेरा संसार छ कत्रो, हातमा अट्ने जादू जत्रो, समाचार अफ वर्ल्ड मेट्रो सब छ यसमा हाम्रो पात्रो,
5: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं 8 बज्यो।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: समाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: त्यसरी बोल्यो भने बाहिर दिँदैनन् कानुनले भन्छन् होइन, तर विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन, अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै सामान चाहिँ हामीले अहिले चाहिँ प्रोडक्ट चाहिँ उत्पादन गरिरहेको छौँ।
4: विशेष गरी गाँजाबाट हेम्पबाट बनेका लुगाहरू कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु, मात्रामा अलिकति बढी छ होइन, के छन् यो सामानहरूमा चाहिँ ट्राउजर टी सर्टहरू लगायत के छन्?
3: हजुर सर, हाम्रो चाहिँ अब गाँजाबाट बनेको चाहिँ यो नेपाली उत्पादनहरू छ नि, यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ, हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ, कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन, अल्लोबाट गाँजाबाट बनेकाहरू नेपाली सबै नेपाली उत्पादन हुन्छ, स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो, यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन, किनभने मैले थोरै यसको चाहिँ फेसबुक हुमलामा जान चाहेँ है, यहाँको टाइम कति छ के छ जान चाहेँ, हाम्रो चाहिँ हुम्ला जुम्ला तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ, अनि मुगु, अनि यता रुकुम, यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ हामी कच्चा पदार्थ होइन, कच्चा पदार्थ उताबाट लिएर आउने हामी चाहिँ सर हिमाली जिल्लाबाट त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू पनि धेरै छ हाम्रो त्यहाँबाट ल्याउने, कता कता त ल्याएर चाहिँ हाम्रो गणेश यहाँ भन्ने यहाँलाई अलिअलि थाहा होला, नभए पनि जस गणेश हामी चाहिँ एकदमै उत्पादन गरेको छौँ र त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा हो, खासमा हामी त्यसै शाखामा गरिरहेको छौँ, अनि उहाँबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थलाई हेमको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियलै हुन्छ, ल्याएर हामीले यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन, रेसा बनाइसकेपछि धागो उत्पादन हामी आफैले गर्ने धागो फ्याक्ट्री चाहिँ हाम्रो त्यहीँ माथि बुढानीकण्ठामा रहेको छ होइन, त्यहाँ धागो उत्पादन गरेर कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामीले लुगा चाहिँ उत्पादन गर्ने भनेको छमेलमा हाम्रो पग्नाझोलमा छ हाम्रो फ्याक्ट्री चाहिँ होइन, फ्याक्ट्री भनौँ हाम्रो शाखा भनौँ, नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ, राम्रो पनि छ, मेन उत्पादन हाम्रो चाहिँ मोजादेखि लिएर तपाईँको लुगा चाहिँ इजन एफ्रिकन लुगा चाहिँ सबै नै भइहाल्यो, प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ, त्यही हामीबाटै बनेको गाँजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ, ओइल त्यसपछि हाम्रो चाउमिनहरू छ, साबुनहरू भयो,
4: साबुन चाहिँ केबाट बनाएको? गाँजाबाट
3: अनि गाँजा नि, गाँजाको दानाहरू, अनि त्यसपछि थापरको दानाहरू, मकैको दाना, भटमासको दाना, एकदम अर्ग्यानिक छ, महिला उद्यमी लगभग 40-45 जना चाहिँ महिला उद्यमी हुनुहुन्छ, प्लस अरू पनि हुनुहुन्छ त्यहाँ।
4: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुभएको छ?
3: महिलालाई प्राथमिकता दिनेको कारण के हो भने सर, हाम्रो एउटा हाम्रो उद्योग नेपाली उद्योग भयो सर होइन, नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने भन्नु भयो भने चाहिँ महिलाहरूलाई बढी हुन्छ, एकदमै डेडिकेट भएर काम गर्छ महिलाहरूले है, पुरुषले त महिलाको ठाउँमा पुरुषले नगर्ने भन्ने होइन, गर्नुहुन्छ पुरुषलाई पनि, मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्ने गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन, गर्नुहुन्छ तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ, यता काम गर्दा खालीसम्मले सदुपयोग गर्नुहुन्छ, अब यता बच्चा पनि पढाउनु छ, प्लस अब बच्चा पनि हेर्नु छ, अनि काम पनि गर्नु छ, अनि अरू ठाउँमा काम गर्न भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त, महिलाको क्षेत्रमा जस्तै बच्चा ल्याउनु छ 2 बजे, अनि तपाईँको जब छ अरू ठाउँमा जब गयो भने 10-5 त गर्नु पर्यो, 2 बजे बच्चा लिन पुग्यो नि, हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँलाई सुविधा दिएको छ कि, जस्तै उहाँले बेलुका हाम्रो 7-8 बजीसम्मै कम्पनी खुल्छ र बिहान 6 बजी खुल्छ होइन, उहाँले बिहान 6 बजी आएर फेरि 2 घन्टा गरेर जान्छु फेरि आउँछु भनेर गर्छु, उहाँले जतिखेर आउँछु गर्छु भने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले चाहिँ युज गरिराख्नु भएको छ कि, यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन, शिक्षित हुनुपर्छ, बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पर्यो, अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन, त्यो ठुलै साग्यो सरकारी जागिर नखाएला केही नखाएला, तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ, आफूले चाहिँ लिनुपर्छ भन्छु, सबैको खर्चको लागि घरको लागि यताउता माग्यो भने चाहिँ एकदमै जस डोमिनेट चाहिँ धेरै हुन्छ सर यसलाई। हुन्छ
4: तपाईँ आफै व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
3: तर जो अलिकता फरकै हुन्छ जस्तो लाग्छ, अलिक दिने रेस्पेक्ट हुन्छ नि, आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ, कसैले माग्नु परेको छैन होइन, अरूलाई एउटा आफूले चाहिँ अब दुई चारजनालाई यसो दिन सकिरहेछौँ, दुई चार बिसजना यसो भयो भने पाँच दसजना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेछु, त्यो भनेपछि चाहिँ जस्तो अलिकता रेस्पेक्ट हुन्छ नि, अलिकता आफूलाई चाहिँ म चाहिँ सक्छु है, म जे पनि गर्न सक्छु हुनाले, जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है, त्यस्तो अब ए लेडिजहरूले गर्न सक्दैन यस्तो हो उस्तो, अब अब लेडिज कमजोर हुनुपर्छ, हामी त्यस्तै घरभित्रै बस्नुपर्छ, बाहिर निस्किनु हुन्न भन्ने जुन हाम्रो अहिले नेपालको छ नि, त्यो त्यसमा चाहिँ म छैन भन्छु आफूलाई चाहिँ, मान्छ त्यो म छैन, म चाहिँ अलिक सक्छु है, मैले चाह्यो भने मैले आँट्यो भने मैले आँट्नु पर्यो, मैले मिहिनेत गर्नु पर्यो, त्यसपछि चाहिँ म सक्छु है केही पनि कामहरू गर्न चाहिँ भन्ने, त्यो चाहिँ मलाई कन्फिडेन्स चाहिँ त्यति कन्फिडेन्स चाहिँ आउँछ, आत्मविश्वास चाहिँ त्यति छ सर,
4: केही गर्न सकिन्छ, एउटा उदाहरण बन्न सकिन्छ भन्ने खालको एउटा आत्मविश्वास बढ्यो भन्ने कुरा त सधैँ छ। अब अर्को प्रसङ्गतिर जाँदाखेरि तपाईँ युवा हुनुहुन्छ, सायद जेनजी नै हुनुहुन्छ होला, अहिलेको समयमा धेरै युवाहरू वैदेशिक रोजगारीमा पनि गइरहनु भएको छ, फेरि अब यो अवस्थामा चाहिँ जुन नयाँ सरकार आइसकेपछि तपाईँले वैदेशिक रोजगारीमा जानुहरू इच्छा लाग्यो कि लागेन, कि होइन आफ्नै देशमा बसेर आफै आत्मनिर्भर हुन्छु गर्न सक्छु भन्ने त्यो विश्वासले नै यी टिकाइरह्यो।
3: राम्रो कुरो छ, मैले जेनजीलाई जोडेर गर्नुभयो, म पनि जेनजीभित्रै परे पर्न चाहिँ होइन ठ्याक्कै जस होइन, मैले विदेश जाने रहर चाहिँ त्यस्तो खासै पहिलादेखि थिएन, म अलिक फरक सोच्थेँ मान्छे भएर पनि होला होइन, विदेश जाने सोच कहिले नै आएन सर, अब देशमा जे गरे पनि मिहिनेत गर्नु पऱ्यो, मिहिनेत गरेपछि आफू हुन्छ गर्न सकिन्छ भन्ने भयो, अब भविष्यमा के हुन्छ तपाईँको थाहा होइन, अहिले चाहिँ विदेश जाने सोच चाहिँ मेरो चाहिँ आएन, अनि यही गर्नुपर्छ, नेपालमा जब गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई भनौँ न, त्यो आँटै छ, अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन सर है,
4: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि, त्यो अवसर साँच्ची नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ,
3: यसमा चाहिँ म सत्ता पनि भन्दिनँ अरूलाई पनि भन्दिनँ, जस्ट म आफूलाई नै हेर्छु कि एकचोटि, म आफ्नै घरमा बसिरहेँ भने म घरभित्रै बस्यो भने म के सक्दिनँ म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने, अनि सरकारले मलाई आएर जब दिने हो र, अनि जस्तै कुनै त ठुलो कारखानाहरू यसो खोलिरहेको मान्छेले आएर तिमी जब गर आऊ मेरोमा भनेर बोलाउने हो र, होइन जस्तो लाग्छ है मलाई चाहिँ यो कुरा हल्का फरक भनौँ न, त्यो मान्छे अपर्च्युनिटी छैन यो छैन त्यो छैन भन्दा पनि अपर्च्युनिटी खोज्ने हो बनाउने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ, अपर्च्युनिटी छैन हामीले देशमा गर्न सकेनौँ, सरकारले दिएन सरकारले गरेन, कुनै पनि सरकार यो सरकार मात्रै होइन कि जुनसुकै सरकार हो यो सरकारले दिएन गरेन भन्नु चाहिँ गलत हो भन्छु म चाहिँ अलिकति अवसर पनि नखोजेको हो जस्तो फिल हुन्छ होइन, अरू कुरा अरू के भन्नुलाई ठ्याक्क यसमा अब विरोध गर्नु विरोध हो त्योभन्दा पनि एक्ज्याक्टली भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको हो जस्तो लाग्छ है मलाई चाहिँ, जस्तो कति फ्याक्ट्रीहरूमा छ अहिले पनि कति ठाउँमा छ यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ गर्न सकिन्छ, अन्त मिहिनेत अलिक होला अलिक प्रश्न अलिक कम छ, हामी जति हामीले दैनिक आधारभूत आवश्यकको लागि जति चाहिने हो त्यति नपर्ला त्यसको लागि सरकार थोरै जोड दिनुपर्छ जस्तो मलाई लाग्छ, अनि अर्को कुरा त हाम्रो यो नेपालको शैक्षिक उसमा जुन छ नि शिक्षामा थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ, व्यवसायिक जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ अब म यो गर्ने मेरो यो मेरो क्षमता चाहिँ यो छ म यो चाहिँ यसमा जान सक्छु यो गर्छु भन्ने एउटा हुन्थ्यो, अब हामी गर्नेको यो भनेर चाहिँ 10 वर्ष एक पोइन्टदेखि 10 पढ्नै पर्यो अनि प्लस टू गर्दा 2 वर्ष ब्याचलर 4 वर्ष तर त्यो गर्दा त्यतिकै जानुभयो कि वेस्ट हुनु त्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है, त्योभन्दा चाहिँ हामीले चाहिँ प्र्याक्टिकलतिर गयो भने
4: व्यवहारिक शिक्षा पनि अब
3: व्यवहारिक गयो भने चाहिँ लगातार पढ्ने बित्तिकै उता जब पनि होस् कि हुन्छ नि त त्यो त्योतिर भयो भने चाहिँ अब राम्रो हुन्थ्यो, त्योतिर अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ, त्यति चाहिँ हो तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो सरकारले पनि थोरै केही कमी कमजोरी होला नभएको भने जस्तै त्यो शिक्षा त्यो दिने थियो जब दिने अनि रोजगार दिने अनि के भन्छ तपाईँको यो खाना लाउन दिने सरकारले होइन है त्यो चाहिँ टोटल्ली होइन त्यो आफैले गर्नुपर्छ, तर सरकारले दिने भनेको जुन त्यो शिक्षादेखि लिएर हरेक यसो त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% हुनु 50% जति गए पनि 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है।
4: अब सबैभन्दा रमाइलो कुरा गरौँ है, सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले?
3: दुःख त सबैले आफ्नो ठाउँमा गर्ने गर्छ, सबै आफ्नै गरेकै हुन्छ दुःख। अहिले भर्खरको जन्मेको जस्तोदेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सास हो भन्ने व्यक्ति सबैले चाहिँ मैले दुःख गरेको हुन्छ, नगरेको हुँदैन, आफ्नो दुःखको छुट्टै पाटो होला फरक हो होइन सर। मिहिनेत गर्नु पर्यो, मिहिनेत गरेपछि त्यस्तो फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ।
4: कति फल आउँछ तपाईँ
3: भइसकेपछि अब अर्डर अनुसार अर्डर कति आउँछ के हुन्छ भनेर अर्डर अनुसारको हामीले काम गर्ने हो। म त यो अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि, अहिले नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि हाम्रो बालिन सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्नु भएको सांसद भवन शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हाम्रै मैले मेरो फ्याक्ट्रीमा उत्पादन गरेको हो सर होइन। यस्तो अपर्च्युनिटी हामीलाई दियो भने त हामीले पैसा पाउन गाह्रो छैन नि सरकारले पनि।
4: बढी हुँदाखेरि कति होइन यतिदेखि यति भनिदिनु भयो भने ठ्याक्कै एक्ज्याक्ट फिगर
3: 3-4 लाख 2-3 लाख त्यस्तो त हुन्छ नै
4: मासिक 2-3 लाख। अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन, त्यो रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुहुन्छ?
3: हाम्रो यस्तो छ 30 राख्छौँ काम उनीहरू उहाँहरूलाई होइन आवश्यक उहाँले 30 अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि जस्तो उहाँले कति 30 उहाँले निकाल्नुभयो त्यही 30 अनुसारको हामीले गर्ने हो। जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले किनभने अहिले त बोली हुन्छ नि त मान्छेले चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त, जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू कालो ब्याग र त्यो गाँजाको बनेको जुन गाँजा भन्दा नि गाँजा फेरि विरोध पनि आउन सक्छ होइन, ह्याम्बाट बनेको जुन ब्याग उहाँले बोकिराख्नु भयो अहिले पनि बोकिराख्नु भएको छ आशिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्क सम्पाङ जहिले बोकिराख्नुहुन्छ उहाँले चाहिँ हामीले एकदम प्राउड फिल हुन्छ कि त्यो बोकेको देख्दा उहाँले बोकिरहन्छ। त्यस्तो जस्तो अर्डर आउँदा चाहिँ त्यस्तो ब्यागहरूलाई चाहिँ हामी मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ मजाले त्यस्तो अलि हार्ड पिस हुन्छ नि त्यो त हार्ड पिसले अलि मजाले धेरै नै दिने गरेर पारिश्रमिक पनि होइन 120-130 त्यसरी हुन्छ नि एउटा 1-30 बराबर हजुर।
4: अब अन्तिममा चाहिँ जति पनि युवा तपाईँ जस्तै हुनुहुन्छ होइन केही गर्ने सोच राख्नु भएको छ, के सन्देश सुझाव दिन चाहनुहुन्छ?
3: पहिला चाहिँ आफूले अलिकति तपाईँहरू मिहिनेत गरौँ, मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ, चारैतिरको बाटोहरू आउँदै गर्छ, आउने खुल्ला हुन्छ कि आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन। अनि त्यति हुँदाहुँदै पनि अब भएन भने त अब लास्ट स्टेप त त्यही नै हो अब होइन, मान्छेले जानै नै चाहन्छन् अब जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो चाहिँ आफूलाई माथि पुर्याउन चाहने छिटो पैसा कमाओस् भन्ने हुँदा त्यो दिगो हुँदैन नि त, दिगो पनि होइन नि त त्यो त होइन। त्यही भएर आफ्नै नेपालमा बसेर थोरै भए पनि दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन, म चाहिँ त्यो भन्छु। थोरै भए पनि थोरै कमाइ भयो भने व्यवसायतिर जोडिनुहोस्।
4: धेरै धेरै धन्यवाद
3: हजुर, एकदमै धेरै धेरै धन्यवाद सर हजुरलाई पनि।
4: उहाँ हुनुहुन्थ्यो बजाङ घर भई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब तनहुँ घर भई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्युपानेको कुरा सुनौ। उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ। नमस्ते, स्वागत छ तपाईँलाई।
2: नमस्ते, पुर महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छौं।
4: वडा नम्बर 13 तालिम लिएर
2: नगरपालिकाले तालिम दिलाएर वडाबाट वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदीबहिनी भएर यो उद्यम चलाइरहेको छौँ।
4: अब चाँडै भ्याटमा पनि दर्ता गर्नु पर्छ।
2: प्यानमा त छ हाम्रो, प्यानमा छ, अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ।
4: ए हजुर, अनि के सामानहरू उत्पादन गर्नुहुन्छ, बनाउनुहुन्छ?
2: हामीले फुरनदाना, चिप्स, मस्यौरा लगायत अचारहरू
4: सबै तालिमै लिएर सिकेर गर्नु,
2: सबै सिकेर र त्यसमा प्लस आफै यो उद्यम चलाइरहेको छौँ।
4: अब चाँडै भ्याटमा पनि दर्ता गर्नु,
2: प्यानमा त छ हाम्रो, प्यानमा छ, अब घरेलु र अब उसमा

0: भनेपछि 19
1: 19 भन्दा अगाडि नै
0: अनि झन्डै झन्डै 7-8 वर्ष
1: भइसक्यो हामीले उद्यम गर्न सुरु गरेकै 8 वर्ष भइसक्यो हजुर
0: कतिजना महिला हुनुहुन्छ समूहमा
1: अहिले समूहभित्र चाहिँ हामी 36 जना छौँ उत्पादन गर्नेमा नि हामी 9-10 जना भएर सुरु गरेको हो अब समय परिस्थिति आफ्नो स्वास्थ्यले नदिँदाखेरि अहिले हाल चाहिँ 4 जना छौँ
0: 4 जनामा सीमित हुनु भएको छ अनि यसमा लगानी चाहिँ कति गर्नुहुन्छ के छ कसरी मिलाउनुहुन्छ समयहरू
1: आफ्नै व्यक्तिगतै हो लगानी चाहिँ 4 जनाको टिम छ त्यही 4 जनाको टिमले लगानी गरेर
0: कति खर्च हुन्छ
1: मासिक समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान
0: त्यो
1: किन्न खरिदनको लागि
0: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ मासिक
1: त्यो मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो त्यस्तो बेलामा चाहिँ जान्छ
0: अनि
1: परिस्थिति अनुसार
0: त्यो सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिको हाराहारीको खर्च उठ्छ सामान किन्दाखेरि भन्ने बताउनु भयो
1: अनि
0: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ 1,00,000 त गयो होइन त्यसको डबल पेपर आउँछ कि कति आउँछ
1: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै प्रत्येक महिना त रिटर्न हुँदै जाने हो जानु चाहिँ
0: बढी सबैभन्दा बढी व्यापार भएको हुन त 8-9 वर्ष भयो तपाईँहरूले गरेको होइन त्यो मासे कति जति भएको छ सबैभन्दा बढी र सबैभन्दा कम चाहिँ कति जति हुन्छ होला
1: अब सबैभन्दा कम व्यापारमा नाफामा त छैन होइन व्यापारमा हामीले 50-60 हजारदेखि 1,00,000 पनि कटाइन्छ कुनै बेला
0: 3-4 लाखै
1: होइन 1,00,000 चाहिँ क्रस हुन्छ प्रत्येक महिनाको चाहिँ मासिकमा त्यस्तो कुनै कुनै महिना फुरुन्दानाहरू बिहे व्रतबन्ध हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ 1,00,000 क्रस गराउँछ
0: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो अथवा
1: चाहिँ यसो अब महिला समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्नु पर्ने छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्थ्यो भने हामी उद्यमी पनि बनौँ न हात नथापौँ समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो धेरैजनामा समय परिस्थितिले गर्दा अहिले घटेर त्यति 4 जनामा सीमित छौँ अनि हाम्रो उद्देश्य नै त्यही हो कि मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि हामी उद्यमी बनौँ आफूले 500-1,000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस् आफ्नै कमाइबाट राखौँ भन्ने भएको थियो
0: अनि त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो भइरहेछ कि
1: भइरहेछ अहिलेसम्म हामीले काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग नि माग्नु परेको छैन आफ्नै कमाइबाट राख्छौँ हामी
0: त्यो आफैले कमाउन थालिसकेपछि कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले 8 वर्ष पहिले र पछि
1: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न बच्चाहरूको टिफिनको लागि श्रीमानसँग आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि आफैले आनन्द हुन्छ आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो कसैलाई भनिराख्नु परेन किनभने त्यो रकम देखाउनु परेन नि त कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई त्यो भन्नु सोध्नु खोज्न केही नै परेन नि
0: सोधखोज
1: हुने कुरै भएन र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ
0: आफूले कमाउने भएपछि आफ्नो खुट्टामा उभिइसकेपछि यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लाग्यो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नुभएको छ कि छैन
1: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदीबहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा त्यसमा राख्नलाई 2-4 हजार चाहिँ कसैसँग नमाझिकन त्यो चाहिँ आफ्नो बचत भइरहेको छ हजुर त्यो हामीले समूहमा राखेको छ बचतै भइराखेको हुन्छ त्यसलाई एकमुष्ट 2 वर्ष 4 वर्ष

0: पाँच वर्षमा बाँडिन्छ, त्यति बेला त 50-60 हजार हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ।
1: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु परेको थियो, सुन्नु परेको थियो पनि होला तपाईँको अलिकति कुरा बुझ्दाखेरि त होइन, घर
0: धेरै त होइन, तै पनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो, पैसा चाहियो त भन्नु पर्यो नि, आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो, यति पैसा चाहिएको थियो भनेर त भन्नु पर्यो नि, त्यो अहिले परेको छैन।
1: अनि हुन त यो सोध्नु हुन्छ कि हुँदैन होइन, यसपालि त तिज मनाइन्छ कि मनाइँदैन?
0: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो, किनभने अहिले बाढी पीडितलाई हामीले काम गरे बापतै हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यहीँ बाढी पीडितलाई हालिदिएको छ। हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज, किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त, यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उता पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काममा।
1: कति दिदी बहिनीलाई त अब परिवारको पनि साथ सहयोग,
0: हामीलाई पुरा सपोर्ट छ मेरो, किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ, सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन्, सँगै आफूलाई लिएर जान्छन्, कति उनीहरूले आफै गएर ल्याइदिन्छन्, पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ।
1: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ, उहाँहरू अब कति घर पनि हेर्नुपर्ने हुन्छ, समय नमिल्न पनि सक्छ होइन, मैले पनि गर्न पाए हुन्थ्यो भन्ने धेरैको सोच हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
1: धेरै धेरै धन्यवाद तपाईँलाई,
0: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नु भएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपानी। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी केही उद्यमीका अनुभव, संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं। अब ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया वज्राचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
2: नमस्ते अनि स्वागत छ तपाईँलाई।
3: नमस्कार।
2: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
3: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला चाँदीको सुनचाँदीको काम गर्थेँ, अब सुनचाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो।
2: किन ठप्प भयो?
3: महँगो भयो के गर्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफुलो साकेले अहिले उहाँ त बित्नुभयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
2: 11
3: वडाको आफुलो साकेले चाहिँ मलाई ल है सानुमाया तिमीलाई पनि चितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला, अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर, अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
2: कति समय अगाडि
3: यो 8-10 भएको छैन, मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता सिकेर अनि एक हप्ता पनि म घरमा बस्न परेन।
2: फागुन
3: भन्दाखेरि म पुष माघतिर मैले सिकेँ।
2: पुष्पमा तालिम लिनुभयो,
3: तालिम
2: पछि तपाईँ व्यवसायिक तरिकाले
3: मलाई के भयो भने सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेको थिएँ। अब काम छैन, अब अहिलेको लागि त्यसै बसौँ भनेर भने, अनि फेरि मलाई म्याम एक हप्ता पछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जाउलखेततिर हाट बजार राखेको थाहा पाउनु भएको छ कि छैन एकखेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने, अनि हाम्रो सिकाउने म्यामले चाहिँ, अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राजन सरलाई चाहिँ फोन गर्नुभएछ, तपाईँ कहाँ चितौराको आइटम छ कि छैन जाउलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ, अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ जाउलाखेल खेलमा एकखेर जानुहोस् त भनेर भन्नुभयो। हुन्छ म्याम भनेर हामी यहाँ जाउलाखेलमा आयौँ। जाउलाखेलमा आउँदाखेरि उहाँ अचार दिदी चाहिँ यहाँनिर बसेर बेचिरहनु भएको थियो, अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि मेरो, दिदी यहाँ कस्तो छ, व्यापार के छ, हाम्रो चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ। अनि उहाँ सर चाहिँ हुनुहुन्न थियो कि त्यतिखेर, अनि पख्नु अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले हामी कुरा गर्नको लागि चाहिँ बहानाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले एउटा दुईजनाले किन्यौँ र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग। अनि हुन्छ आउनुहोस् न हामीसँगै बसौँला बेचौँला ठिक छ व्यापार राम्रो छ भनेर भन्नुभयो। अनि एकछिनपछि सर आउनुहुन्छ सरसँग कुरा गर्नु भन्नुभयो। हुन्छ सरले म्यामले कुरा गरेर सरले बोलाउनु भएको भएर आएको हो, सर हामीले चिनेको छैन भने अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो। हुन्छ त भने एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नुभयो। अनि दिदीहरू उहाँ म्यामले पठाउनु भएको हो भने भन्नुभयो हो भने, हामीले चितौरा बनाएर सिकेर एक हप्ता भयो सिकेर आएको, त्यसै बसिरहेको छौँ भनेर भने, अनि ल त्यसो भएदेखि अर्को आइतबार चाहिँ तपाईँहरू चाहिँ रेडी भएर चितौरा लिएर आउनुहोस् है भन्नुभयो। त्यतिखेरसम्म हामीसँग केही पनि सामान थिएन, सिकेर मात्रै आएको थियौँ। फेरि त्यो कुरा सल्लाह गरिसकेपछि उहाँसँग सल्लाह गरिसकेपछि टु हामी फेरि यहाँबाट सिधै म्याम कहाँ गयौँ। म्याम कहाँ गइसकेपछि ल म्याम हामीलाई त्यो आइतबार आउनु भन्नुभयो, हामीसँग त सामान त छैन, सिकेको मात्रै छौँ सामान त छैन, सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भने। म्यामलाई गएर ल के सामान चाहिन्छ म सबै दिन्छु तपाईँहरूले गर्नुहोस्, सबै म्याम कहाँबाट चितौराहरू ल्यायौँ, घरमा ल्याएर उतिनखेरि अन्त सबै कति सरी चाहिन्छ त्यो आफूसँग कति थरी छ, म्यामले कति थरी दिनुभयो, त्यो सबै काटेर सुकाउनु पर्ने सुकाएर, काट्नु पर्ने काटेर, तिनजना मिलेर सबै गरेर टाकटुक बनाएर तिन दिन पछाडि मङ्गलबार बुधबार शुक्रबार तयार भयो चितौरा, अनि शनिबार एक दिन त्यसै भयो, अनि आइतबार टन्नमा सामान लिएर आएन।
2: कति थरी चितौरा बनाउनुहुन्छ तपाईँसँग?
3: त आठ थरी छ, रङ्गिला छ, खट्टी मिठी छ, क्यान्डी छ, होइन, अनि झोलवालामा आँप छ, अनि झोलवालामै मिक्स छ, अनि त्यहाँबाट चारपट्टि क्यान्डी, रातो क्यान्डी, सेतो क्यान्डी, अनि चारपट्टिमै फेरि त्यो ठुलोवाला थियो, अहिले चाहिँ त्यो ठुलोवाला चारपट्टि त्यो चाहिँ छैन, हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन, हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेको छैनौँ।
2: यो पालिकाहरू नि जस्तै तपाईँले चितौराको तालिम लिनुभयो, थुप्रो तालिमहरू दिइरहेको छ नि, कस्तो लाग्छ तपाईँलाई, प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ?
3: तालिम चाहिँ नि हुन त हुन्छ, तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि, मलाई हाम्रो एघारवटामा चाहिँ एउटा सपोजको लागि मात्र भन्छु है, फेरि यो चाहिँ होइन, फेरि फलानाले यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन, अब एउटा भनौँ न, एघारवटामा चाहिँ हामीलाई सरबको एउटा तालिम दियो भने अर्को वडामा झोल सरबको दिने होइन, त्यो वडामा फेरि त्यो वडाबाट अर्को वडामा चाहिँ फेरि अचारको तालिम दिने, त्यस्तो गर्यो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ। अब त्यो एघारवटामा हेर्नु न, साबुन पनि त्यहीँ दिने, झोल सरप पनि त्यहीँ दिने, अचार पनि त्यहीँ दिने, होइन, सब थोक के आइटम आइटम हुन्छ नि, एकै एकै ठाउँमा एउटै वडामा दियो भने हामीलाई काम गर्नलाई एकदम असुविधा गाह्रो भयो नि त।
2: यो बजारीकरण चाहिँ तपाईँले भन्दाखेरि भन्नुभयो होइन, बजारीकरणलाई चाहिँ कस्तो छ, सहज छ कि अप्ठ्यारो
3: छ? किन अब भनौँ, अब यहीँ भनौँ न होइन, कतिजनाको अचारै अचार छ नि, एउटै आइटम भयो नि त, अब उहाँ एउटै आइटम भयो, त्यो एउटै आइटम हुँदाखेरि त गाह्रो भयो नि त, व्यापार कम भयो नि होइन। मैले अहिले भर्खर भने जस्तो, अब मैले झोल साबुन मात्रै राखेँ भने झोल साबुन उहाँ दिनसम्म त झोल साबुन भन्ने हुन्छ नि होइन, अब एउटा साबुनै साबुन भनौँ न, अब यहाँ कपडा जस्तै उहाँले कपडा मात्रै ल्याउनु भयो नि, ल यस्तो नआउँदाखेरि उहाँसँग छ उता छ कपडा भन्ने हुन्छ नि, त्यो हिसाबले काम गर्न पाए हामीलाई एकदम राम्रो, किनभने एकै ठाउँमा त्यो एउटै वडामा साबुन पनि त्यहीँ, झोल साबुन पनि त्यहीँ, अचार पनि त्यहीँ, त्यो सबै के झोल सरप बनाउनु पनि सिकेको छु आउँछ मलाई, सरप बनाउँछु सरप पनि आउँछ मलाई, डल्लो साबुन पनि आउँछ मलाई, नआउने होइन, तर अचार पनि बनाएँ, अचार पनि आउँछ, आफ्नो ठाउँमा मात्र रह्यो कि, घरमा मात्रै त्यहाँको लागि मात्रै भयो कि, त्यो बाहिर बजार व्यवस्था
2: व्यवसायिक तरिकाले फैलिनुको लागि चाहिँ
3: भएन भएन।
2: अर्को कुरो दिदी, तपाईँ त गहनामा पनि काम गर्नुभयो, उतापट्टि गरेको र यतापट्टि गर्दाखेरि हुन त अब तुलना गरेर हुन्छ कि हुँदैन?
3: हुन्छ, किन नहुनु, यो पनि व्यापारै हो, त्यो पनि व्यापारै हो, त्यो अलिक ठुलो व्यापार भयो, यो हाम्रो सानो व्यापार भयो, तर किनभनेदेखि सानो व्यापारमा सानै स्तरले जान्छ, ठुलो व्यापारमा ठुलो स्तरले जान्छ, हो कि भन्नुहोस् त, त्यो स्तरले जान्छ, तर अहिले हाम्रो मलाई त भन्दै नआउने जस्तो के कस्तो भनेदेखि बजार व्यवस्थापन छैन, अब यही अब यहाँ छ नि
2: सबै च्याउ उम्रे जस्तो भयो,
3: एकदमै 100%। अब भनौँ न, अब कसैले त्यही झोल साबुन, अब अहिले झोल साबुन बेच्ने नै हो भन्दा हामीले अहिले एक लिटरको 120 बेच्नुपर्छ, हेर्नुहोस् है सामानको भाउ यस्तो डबलै डबल महाडबल बढेछ, अस्ति हामीले एक महिना अगाडि है, एक महिना अगाडि एक ड्रमको लागि 4 ल्याएको, के भन्नु भने एक प्याकेजमा 30-30 15-15 बनाउनु मिल्छ होइन, त्यो एक ड्रम बनाउनुको लागि सामान ल्याएको काटै भयो, सेवन दिइहाल्छ नि, हेर्नुहोस् है पानी बढी हालेर बनाइदिन्छ, हामी 12 भन्दा निकाल्दैनौँ, सामान राम्रो भए पो होइन, बजारमा एक फलानाको सामान राम्रो छ भन्ने हुन्छ, अन्त अन्तबाट पनि माग आउँछ, अब सामानै राम्रो छैन भने कसरी माग आउँछ भन्नुहोस् त, अब 80 बेचिदिन्छ, अब 80 को सामान हेर्ने 120 को सामान हेर्ने सामान पनि त हेर्नु पर्यो नि, किन्ने मान्छेले पनि त फेरि है त्यो पनि छैन मान्छेहरूसँग हेर्नुहोस् है
4: सामान भए पुग्यो
3: सामान भए पुग्यो अनि ए फलान ठाउँको सामान सामान हेर्नुहोस् न तपाईँहरूले सामान युज गरेर बुझ्ने मान्छेले एकदम बुझ्या छन् नबुझ्ने मान्छेले एकदमै बुझ्या छैन
2: अनि यो आत्मनिर्भर व्यवसायिक होइन उद्यमशीलता थुप्रै कुराहरू छन् क्या तपाईँ पनि यसमा पर्नुभयो आम महिलालाई चाहिँ कस्तो सन्देश सूचना जान्छ होला के हुँदो रहेछ नहुँदाखेरि चाहिँ के हुँदो रहेछ
3: हुन्छ नि अब जेठानी त्यस्तो काम नगर्ने चुलो चौको मात्र गर्ने गर्नु त म पनि बिहान उहाँको पालो हुन्थ्यो भने बेलुका मेरो पालो हुन्थ्यो गर्छु म पनि तर पनि अब म यता व्यवसायमा पनि व्यापारिकमा पनि गर्छु तर उहाँले चाहिँ नि के खोज्नुहुन्छ जेठानी चाहिँ के खोज्नुहुन्छ म चुलो चौको गरेको छु मलाई पैसा छैन उहाँले पनि त यता गर्न आउनुभयो भने उहाँसँग पनि त हुन्थ्यो नि उहाँ त हात त हामीले ताला बाँधिदिएको त छैन हो कि होइन भन्नु त त्यही हिसाबले हो काम चाहिँ त हामीले गर्नै पर्छ होइन नगरी बस्नै हुँदैन रात नभने दिन नभने बुढाबुढी दुईजना मिलेर बच्चाहरू सानो छ चारवटा छ होइन रात नभने दिन नभने मैले त्यो चाँदीको काम गरेर मैले घर एउटा छोडाएँ पुरानो घर भए पनि एउटा किने अब यो काम पनि ठप्प भयो मलाई चाँदी सुन चाँदीको काम ठप्प भयो अनि यो ठप्प भइसकेपछि मैले के सुरु गरेँ अब के गरेँ म एकदम मलाई त म चुप लगाएर त म बस्नै सक्दिनँ भाइ हेर्नु है अनि म चुप लगाएर बस्न सक्दिनँ कहिले साबुनको झोल बनाउँछु कहिले के गर्छु कहिले बुन्छु कहिले स्वेटर बुन्छु कहिले पन्दा बुन्छु कहिले टोपी बुन्छु कहिले मुदा बुन्छु त्यो पनि काम गरेँ कहिले सिलाइ गर्छु म त्यो पनि गरेँ गर्दा गर्दा मलाई कुनै कामले यो नै काम गर भनेर मलाई चाहिँ भएन कि भएन अनि नहुँदा नहुँदै अनि मैले मलाई उहाँ आफुलो 11 नम्बर वडाको आफुलो साकेजीले मलाई ल तपाईँलाई चाहिँ म एउटा काम दिन्छु यो काम हेर्नुहोस् भनेर हुन्छ भनेर भने र त्यसो भए म तपाईँलाई चितौरा बनाउनुको लागि तपाईँलाई नाम लेखेर टिपाएर राखिदिन्छु भनेर भन्नुभयो ल हुन्छ हुन्छ त भने अनि 2-4 दिनसम्म म जाउँ कि नजाउँ भयो कि अनि भइसक्यो अनि पछि त्यो जाउँ कि नजाउँ भन्दा भन्दै नाम त उहाँले टिपाइसक्नु भयो टिपाइसक्यो अनि उहाँ 4-5 दिनपछि त उहाँ बित्नुभयो हेर्नु है बित्नुभयो अनि उहाँ बितिसकेपछि अनि मलाई के जाँगर जोस आयो भने मलाई यही बाटो देखाइदिनु भएको हो कि उहाँले भन्ने जस्तो लागेर ल म जान्छु भन्ने हिसाबले म गएँ तालिम पनि राम्रैसँग दिएँ तालिममा त्यो चितौराको तालिममा पनि मलाई राम्रै भयो म्यामले मलाई एकदम एक नम्बरमा
4: छान्नुभयो
3: एकदम मलाई एकदमै मेहनत एकदम जोस आयो कि जोस आयो गरेँ अहिले म्याम पनि आउनुहुन्छ कहिलेकै र तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ राम्रो हुन्छ यही काममा जोस राम्रो दिनुहोस् भन्नुभयो अनि अस्ति एकखेर यहाँ यो भीमसेन थान होइन अहिले के भन्छ त्यहाँलाई लुबो भन्छ कि के भन्छ त्यहाँ अहिले नयाँ भीमसेन थान राखेको छ त्यहाँ हामीलाई बोलाउनु भयो म्यामले अनि चितौरा लिएर त्यहाँ गयौँ व्यापार एकदम राम्रो भयो अनि म्यामले एकदमै तपाईँहरूलाई धेरै धेरै धन्यवाद है तपाईँहरूलाई 20-25 जना त्यत्रो मान्छेलाई चाहिँ तालिम दिएको तपाईँहरू 3 जनाले गर्नुभयो तपाईँलाई 3 जना नबस्नु 2 जना मात्र बस्नु भनेको थिएँ 3 जना बस्नुभयो अलिकता अप्ठ्यारो छ तपाईँ यसो मिलेर गर्नुहोस् काम चाहिँ एकदम राम्रो भइरहेको छ तपाईँहरूको काम राम्रो हुन्छ भनेर भन्नुभयो
2: अनि अलिकति आशाको कुरा पनि गरौँ होइन अलिकति मान्छेले अलिकति सुन्न खोज्ने कुरा होइन तपाईँले तालिम सिक्नुभयो उद्यमशीलता व्यवसाय पनि सुरु गर्नुभयो समूह हुनुहुन्छ गरिरहनु भएको छ कमाइ चाहिँ कति हुन्छ
3: कमाइ कहिले होला कहिले नहोला नहोला भन्ने त ठप्पै होइन अलिअलि भइहाल्छ आशावादी चाहिँ एकदम आशा छ व्यापार छैन भन्नु मिल्दैन सबै अब यस्तो हाम्रो यो चितौरामा त धेरै भन्दा सबैभन्दा कम 400 सबैभन्दा बढी 10,000 म यो काम गरेर यति गरेर मैले किन नखाने काम हुन्छ गर्नुपर्छ आफ्नो मेहनत सबैभन्दा ठुलो मेहनत विश्वास
2: हुन्छ
3: आफ्नो आत्मनिर्भर गर्नु पर्यो एउटा विश्वासको कुरा हो एउटा आफ्नो जाँगर
2: म गर्छु
3: जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ
2: हुन्छ धेरै धेरै धन्यवाद दिदी तपाईँलाई
3: धन्यवाद भाइलाई पनि
1: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी सानुमाया बज्राचार्य कार्यक्रम देश परदेशमा आज हामी केही उद्यमीका अनुभव संघर्ष र सफलताका अनुभव सुनिरहेका छौं अब पर्साका आकाश शाहको अनुभव सुनौ काठमाडौँको चाब हिलमा बस्ने आकाश व्यावसायिक रूपमा छठ पर्वको विशेष परिकार ठेकुवा उत्पादन तथा बिक्री वितरण गर्नुहुन्छ
2: नमस्कार अनि स्वागत छ यहाँलाई.
4: हजुर नमस्ते.
2: हजुरको शुभ नाम?
4: मेरो चाहिँ आकाश शाह हो.
2: घर कता हजुरको?
4: मेरो वीरगंज.
2: वीरगंज महानगरपालिका
4: पर्सा जिल्ला अनि वडा नम्बर 17 अलौ भन्ने गाउँ हो. पहिला अलौ पर्व पनि भएको थियो त्यहाँ चाहिँ. हामीले सोसल स्टडिजमा भण्डारखाल पर्व यो के पर्व पर्दाखेरि अलौ पर्व पनि पढ्नु पर्थ्यो क्या, त्यही ठाउँमा भयो.
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: मेडिकल लाइनमा हुनुहुन्छ र त्यस्तो बिजनेस रिलेटेड केही ज्ञान पनि थिएन मलाई. मलाई जस्ट के मन थियो भन्दाखेरि यो ठेकुवालाई चाहिँ कमर्सलाइज गरौँ, छठ पर्व पछि पाउने कुरालाई अरू बेला नि पाओस् मान्छेले. अलिकति हुन्छ नि मनमा खान मन लाग्छ तर त्यो दिन कुर्नुपर्ने हुन्छ, त्यस्तो भएर म स्कुल पढ्दादेखि नै सोचिचै रहेको थिएँ. अनि रिसेन्टली ब्याचलर पढ्दाखेरि दर्ता गरेर मम्मीकै नाममा सबै गरेर मैले चाहिँ जस्ट म्यानेज गर्छु अहिलेको नाम ठाउँ. अहिलेको लागि चाहिँ त्यस ठेकुवा चाहिँ लाइसेन्स प्रोडक्ट हो हाम्रो, जुन चाहिँ ल्याब टेस्ट पनि भइसकेको छ र बजारमा मजाले पाइरहेको छ. अरू पनि अब तराई रिलेटेड प्रोडक्टहरू बिस्तारै लिएर आउँछौँ. त्यही हो खाद्यान्नको कुरा छ.
2: झन्डै झन्डै 3 वर्षभन्दा बढी भइसक्यो समय यो
4: 80 दर्ता गरेको हामीले. त्यसपछि अब त्यही त हो, सरकारी काम दर्ता गरेर यो हाम्रो फेरि खानेकुरा भनेपछि यतिकै बेच्नु पाउँदैन, ल्याब टेस्ट गराउनुपर्छ प्रोसेसमा जाने भए चाहिँ. त्यसपछि त्यसको रिपोर्ट कुर्नु पर्यो. त्यसपछि यो खाद्यको अनुज्ञापत्र भन्ने हुन्छ, जुन चाहिँ DFTQC नम्बर भनिन्छ, त्यो आउनु टाइम लाग्छ. अनि त्यसपछि त्यो आउनुभन्दा अगाडि फेरि इन्सपेक्सनमा आउँछन्, ठाउँ हेर्छन्, यो भएन त्यो भएन त्यो अनुसारको मापदण्ड अनुसार काम गर्नु पर्यो. सबै गरेपछि त्यो एउटा लाइसेन्स पाएपछि बल्ल हाम्रो पसलहरूले पनि राख्छन् यो नम्बर नभइकन हामी लिन मिल्दैन भन्छन्. जस प्रोसेसमा जानलाई 3 वर्षमा हामीले ठेकुवा चाहिँ दर्ता गरेर बेचिरहेछौँ. तर बिना दर्ता पहिला एज अ R&D हुन्छ नि, रिसर्च डेभलपमेन्ट अथवा मान्छेको फिडब्याक लिनलाई चाहिँ 6-7 वर्षहरूदेखि ट्राई चाहिँ गरे हो विदाउट दर्ता पनि. तर दर्ता गरे 3 वर्ष चाहिँ भयो.
2: तपाईँले एउटा रोचक प्रसङ्ग अघि हाम्रो अफ द रेकर्ड कुराकानी भए अनुसार चाहिँ एउटा आफ्नो सपना थियो ठेकुवालाई पर्व विशेष मात्र केन्द्रित नगराएर अरू बेलामा पनि सहज तरिकाले उपलब्ध होस् भन्ने चाहिँ मेरो उद्देश्य थियो भन्ने कुरा बताउनुभयो. र अर्को कुरा भनेको विशेष गरी आफ्नो उद्योगमा महिलाहरूलाई पनि प्राथमिकता दिनुभएको छ. कति हुनुहुन्छ महिलाहरू, कसरी जोडिनु भएको छ, कस्तो व्यक्तिहरूलाई राख्नु भएको छ, त्यो पनि अलिकति ब्याकग्राउन्ड बताइदिनुहोस् न.
4: अब मेन फर्स्टमा सुरु गर्दा त मम्मीले मात्रै गर्नुहुन्थ्यो होइन, किनकि उहाँकै स्किल हो, उहाँकै टेस्ट हो र सबैले मन पराउने कुरा मम्मीकै हातबाट थियो. अब जसरी डिमान्ड बढ्दै गयो हामीले चाहिँ अब केटा मान्छेले बरु धेरै काम गर्न सक्छ होला होइन, अलि धेरै बनाउन सक्छ भने बरु महिला नै अलिक प्रोत्साहन दिउँ भनेर चाहिँ महिलाले नै हामी काम दिन्छौँ. अहिलेको दिनमा हामीसँग 4-5 अलि एक्टिभ हुनुहुन्छ डिमान्ड अनुसारको चाहिँ अहिले. तर अरू बढ्यो भने चाहिँ कसैलाई फ्रिल्यान्समा हुन्छ नि घन्टाको हिसाबले अथवा दिनको हिसाबले राखेर नै गर्दा छौँ. 4-5 चाहिँ अलि एक्टिभ नै हुनुहुन्छ सबैजना महिला. अब कति भनौँ 12 सकाएदेखिको कोही घरमा हाउस वाइफसम्मको हुनुहुन्छ सबैजना, कोही नपढेको पनि हुनुहुन्छ, कोही पढेको 12 पढेको पनि हुनुहुन्छ. जस हामीले चाहिँ सिकाउँछौँ पनि नहुनेलाई, हप्ता 10 सिकाएर ट्रेनिङ दिएर सक्नेलाई मात्रै काम दिने गरेर जस भइरहेछ.
2: तपाईँको प्रत्यक्ष जोडिनु भएको दैनिक रूपमा भनेको 4-5 हुनुहुन्छ, अप्रत्यक्ष चाहिँ कति 15-20
4: त्यतिसम्म त छैन, जस झन्डै आधी दर्जनदेखि 1 दर्जनको बिचसम्म 6-10-12 पुग्छन्. त्यति धेरै डिमान्ड पनि भइसकेको छैन किनकि हामी अहिले जस्ट प्यानमै छौँ, प्यान बिलमा. अब हाम्रो प्रोडक्ट चाहिँ अलिकति ह्यान्डमेड कुरा भयो होइन, अब हाम्रो कस्टिङ पनि अलि धेरै आउँछ ह्यान्डमेड भएपछि, फ्याक्ट्री मेड होइन. त्यसपछि कस्टिङ अलि धेरै भएपछि मान्छेले नर्मल किराना पसलमा यो जाँदैन भन्छन् र हाम्रो टार्गेट नै मार्ट नै छ कि अलिक प्रिमियम नै राख्ने बनाउने अनि त्यही भएर फेरि अरू जति सकिरहेको छौँ प्यानमा त्यतिमा अलिअलि चौट गरेर गइ नै रहेको छौँ। तर पछि अलि मार्टको ठुलो चेनहरूमा जानलाई चाहिँ भ्याट बिल माग्छन्, भ्याट बिलमा अहिले जानु सक्यो हेर्नु अब बिस्तारै अहिलेको डिमान्ड अनुसार चाहिँ लगभग दर्जन म्याक्सिमम।
2: त्यो फर्दर प्रोसेसको कुरा भइहाल्यो। अर्को पाटो भनेको मलाई अलिकति यो गहिरो रूपमा जानु मन लाग्यो, महिलाहरू तपाईँले भन्नुभएको थियो शिक्षित पनि कोही हुनुहुँदैन, अब कोही खाली समयमा आएर काम गर्नुहुन्छ भन्नुभएको थियो, विशेष उहाँहरूलाई नै फोकस गर्नुभएको हो कि
4: होइन? विशेष चाहिँ हाम्रो तराईकै कोही महिला हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिन्छौँ फर्स्ट चाहिँ, जसलाई अलिकति एक्सपिरियन्स पनि छ, सर्ट बुझ्नुहुन्छ, जसलाई अब यसको भ्याल्यु थाहा
2: छ।
4: हजुर हजुर हजुर, फर्स्ट प्रायोरिटी त उहाँ नै हो। तर कसैले काम खोजिरहेछन् र मलाई सिक्नु मन छ गर्नु मन छ भने चाहिँ हाम्रो उहाँ बहिनी चाहिँ काभ्रेको हुनुहुन्छ पहाडी समुदायबाट, तर उहाँले पनि गरिरहनु भएको छ, टेस्ट निकाल्नु भएको छ, त्यही अनुसार ट्रेनिङ लिएर यस भेराइटी चाहिँ छ। मेक्सिमम 80-90% चाहिँ तराईकै हुनुहुन्छ हाउसवाइफहरू।
2: तपाईँको उमेर पनि जान्न मन लाग्यो मलाई,
4: हुन त अलिक बुढो देखे पनि 27 वर्षको
2: पेसाले तपाईँ इन्जिनियर हुनुहुन्छ होइन, आफ्नो सपना पनि पुरा गरिरहनु भएको छ। यो अलिकति वैदेशिक रोजगारीको पाटो पनि म जोड्न चाहन्छु, यो आफ्नो आफ्नै उत्पादन त छँदैछ होइन, त्यो पोजिटिभ कुरा नै हो। कहिले सोच आयो जाउँ गइदिउँ घुमाउँ अथवा काम गर्न लाइफ राम्रो खोज्दै जाउँ भन्ने खालको? के
4: अब यो ब्याचलर इन्जिनियरिङ पढ्न अगाडि चाहिँ मैले यो कोभिडको बेलाको टाइम थियो होला, आउन आउनु लागेको थियो कि आइसकेको थियो, जस त्यति बेला चाहिँ मैले बाहिर एप्लाई गरेँ हो, अनि एक्सेप्ट पनि भएको थियो युनिभर्सिटीबाट, तर त्यही कोभिडमा गाह्रो हुन्छ भनेर गएन। तर मेरो मन चाहिँ के छ भन्दाखेरि पढ्नलाई सम्म मात्रै जाने हो, त्यहीँ गएर सेटल हुन चाहिँ म कहिले पनि सक्दिनँ। जे छ नेपालमै छ, अब घर परिवार, अब चिन्जानको मान्छे, सम्पत्ति जे जति छ नेपालमै छ, त्यो बाहिर गएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ चाहिँ समुद्रको माछा भइन्छ कि, कसैलाई केही मतलब हुँदैन, आफ्नो मात्रै हुन्छ। एटलिस्ट यहाँ भएपछि आफ्नो फ्यामिलीसँग बसिन्छ, आफ्नो चिन्जानको मान्छे हुन्छन्, सोसाइटी हुन्छ, नेपालीको समाज राम्रो छ होइन, एकअर्कालाई गर्छन्। त्यस नेपालमै सेटल हुनु छ, तर बाहिर गइहाल्यो भने अब म मास्टर्स गर्न गइहाल्यो भने जान्छु होला, नत्र घुम्न जान्छु, सेटल हुनलाई चाहिँ जाँदैन। मेरो सोच चाहिँ त्यो छ,
2: सन्तुष्टि यहीँ छ, माइको ठिकुवालाई यहीँ नै प्रख्यात बनाउने, बरु ब्रान्ड चाहिँ बाहिर
4: एक्सपोर्ट गर्ने प्लान छ। अब भ्याटमा गएपछि त स्योर नै गर्छौँ, तर मान्छेहरूले आफैले पनि किनेर हामी यो देशमा लग्दैछौँ भनेर, अस्ट्रेलिया, क्यानाडा अनि अमेरिकासम्म चाहिँ पुगेको छ हाम्रो प्रोडक्ट। त्यहाँ अब जस त्यहाँ जाने मान्छेहरू लगेर खान्छन् आफ्नो पर्सनल युजलाई, तर हामी एक्सपोर्ट नै चाहिँ गर्न सकेका छैनौँ बिस्तारै। जस प्लान चाहिँ छ लङ टर्म भिजनमा चाहिँ।
2: सर अब यसलाई चाहिँ होइन तपाईँले सपना भन्नुभयो होइन, सपना कि अवसर?
4: मिक्स अफ बोथ भनौँ न होइन, सपनाबाट सुरु भयो तर अहिलेको दिनमा आएर अवसर पनि छ। सुरु चाहिँ सपनाबाटै भयो, एटलिस्ट ठिक मै यस्तो भएको थियो, सुरु गर्दाखेरि स्कुल लेभलदेखि नै मेरो मनमा के थियो भन्दाखेरि हाम्रो कल्चर अनुसार चाहिँ छठको बेला बनाइन्छ र छठ सकिएपछि प्रसादको रूपमा बाँडिन्छ क्या आफन्तलाई, साथीभाइहरूलाई होइन। अब ड्याडले आफ्नो अफिस लग्नुहुन्थ्यो भने हामीले आफ्नो स्कुल लग्थ्यौँ त्यति बेला, अनि साथीभाइलाई दिने, टिचरहरूलाई दिने, बाँड्ने होइन, एक एक झोला बाँडिदिने त्यस्तो हुन्थ्यो, अनि सबैले मन पराउँथ्यो, भोलि पनि लिएर आइदियो भन्ने। अनि त्यति बेलासम्म चाहिँ त्यस्तो सोच थिएन, तर एटलिस्ट अरू बेला पाउँदैन है भन्ने चाहिँ हिट गराएको थियो। अनि कलेज पढ्दाखेरि यसो मार्केटहरू बुझेँ, अनि मार्टहरू बल्ल बल्ल त्यति बेला सुरु हुन्थ्यो, अनि बुझाए अनुसार चाहिँ तपाईँको यो दर्ता गर्नुपर्छ, यस्तो यस्तो हुन्छ, यत्तिकै हामीले राख्नु मिल्दैन भन्नुभयो उहाँले। अब बिजनेस त केही थाहा थिएन मलाई पढिरहेको चाहिँ, त्यसपछि ब्याचलर पढ्दाखेरि हाम्रो म केयु पढाएको क्या धुलीखेलमा, अनि त्यहाँ पढ्दाखेरि चाहिँ इभेन्टहरू भइराख्ने महिनै पछि किनेको थिएँ, अनि यस्तै स्टलहरूमा चाहिँ ट्राई गराएको थिएँ, दर्ता नगरी पनि त आफ्नो एउटा नाम सोचिसकेको थिएँ मैले, राख्यो भने चाहिँ यो नाम राख्छु, त्यो नामको स्टिकर बनाएर लोगो बनाएर आफै युज गरेर इभेन्टहरूको स्टलमा राख्थेँ, त्यहाँ पनि एकदम सोल्ड आउट हुन्थ्यो क्या 2 घन्टामा, धेरै राम्रो सोल्ड आउट हुन्थ्यो, सबैले किन्ने रुचाउने, यस्तो सोचेँ अब त एक्सपान्ड गर्नैपर्छ भनेर दर्ता पनि गरेँ, अनि त्यही अहिले चलिरहेको छ बिस्तारै। पेस स्लो छ तर क्वालिटी मेन्टेन गरेर सिकेर गरिरहेको छ, सबैले नै जस्तो भयो म्यानेजमेन्टको कुरा चाहिँ, तर अब एटलिस्ट टिम बनाउनु खोजिरहेको छु, यो मान्छेले यस्तो गर्छ, यो मान्छेले यस्तो गर्छ, त्यसपछि म पनि एटलिस्ट म नहुँदाखेरि पनि चलोस् भन्ने चाहिँ इच्छा छ मलाई, हुन्छ नि, एउटा मान्छेले प्रोडक्सन हेर्छ भने एउटाले अर्डर लिएर आउँछ, अर्कोले मार्केटिङ हेर्छ, एउटा टिम एज अ अफिस टाइपको केही होस् उद्योगको पनि, त्यो गर्न सकेको होइन, तर बिस्तारै सिक्दैछु गर्दैछु,
2: तर हुन त अब भनिन्छ सपनाको कुनै मूल्य हुँदैन, चाहनाको मूल्य हुँदैन, अमूल्य हुन्छ भन्ने कुराहरू सुनिन्छ। तपाईँले सपना पुरा गरिरहनु भएको छ होइन, यो सपना पुरा गरिरहँदाखेरि मासिक चाहिँ कति मूल्य दिन्छ अहिले?
4: एक्ज्याक्ट त्यो 1 लाखदेखि 1.5 लाखको सेल्स हुन्छ भनौँ न। कुनै पोइन्टमा 3 लाख पनि पुगेको छ भने कुनै दिनमा 30-40 हजार मात्रै पनि भएको थियो। पहिला अब कपाल अफ मन्थको सामान चाहिँ 20-25-30 पनि मात्रै हुन्थ्यो। बिस्तारी अलिकति मान्छेहरूले अब एटलिस्ट 3 कट्यो भने बल्ल अब हुन्छ, लस चाहिँ लस नै हो होइन। मैले चाहिँ आफ्नै पैसा हालेर चलाइरहेको छु, अनि किनकि हाम्रो सामान भने कस्तो भन्दाखेरि मार्टमा जाने हो। फर्स्ट कुरा उनीहरूलाई मार्जिन दिनुपर्छ होइन, मार्जिन फेरि मार्टको ठुलै हुन्छ, 25-35% लिइदिन्छन्। त्यसपछि अर्को कुरा भनेको चाहिँ पैसा हाले चाहिँ दिँदैनन् कि सामान दिने बित्तिकै, 1 महिना 2 महिना अथवा सेल्स भएपछि अथवा अर्को सामान राख्दाखेरि, त्यो गर्दाखेरि चाहिँ अलिक झ्याउँछ। तर सेल्स मात्रै अब हामीले सामान दिनेवाला कुरा गर्दाखेरि चाहिँ एटलिस्ट 1 को एभरेज भनौँ न, प्लस माइनस 50 त नभनौँ, त्यस्तै 1 को एभरेज हुन्छ अहिले।
2: जस्तो दुःख सुख स्ट्रगल चलिरहेको छ, अपकमिङ फ्युचरमा चाहिँ अब राम्रो हुन्छ भन्ने विश्वास, आत्मविश्वास छ।
4: अलि भ्याटमा गयौँ भने चाहिँ एटलिस्ट अपर्च्युनिटीहरू धेरै खुल्छ, मार्टहरूले पनि लाउँछ, हामी भ्याट बिल चाहिँ राख्छौँ भने सामान पनि राख्छौँ होला के सुहाउँछ। अहिलेको दिनमा जति भइरहेको छ एटलिस्ट 3-4 टाइम्स चाहिँ बढ्छ भ्याटमा गयो भने। त्योभन्दा अगाडि टिम बनाउनु पर्ने छ, आफू स्ट्रङ हुनुपर्ने छ, बिस्तारै सिक्दै गरिरहेको छु। त्यही
2: हो, सङ्घर्षको पाटो त छँदैछ होइन। अब अलिकति यो एडभाइस पनि लिन चाहन्छु म, हुन त अब त्यो जनशक्ति धेरै छ वैदेशिक रोजगारीमा जाने होइन, सपना खोज्दै पुरा गर्न, अब पैसाको कुराहरू आउँछ, उच्च शिक्षाको कुरा आउँछ, राम्रो लाइफ स्टाइलको कुराहरू आउँछ। तपाईँले एकचोटि ट्राई चाहिँ गरेको थिएँ तर उता भन्दा यतै ठिक हुन्छ भनेर यतै गरेँ भन्ने कुरा पनि गर्नुभयो, के सुझाव सल्लाह दिनुहुन्छ जो अवसरको खोजीमा अथवा भनौँ न वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि?
4: अब पढ्न जाने मान्छेलाई चाहिँ म जाउनै भन्छु, राम्रो हो, पढेर आउनु चाहिँ पऱ्यो, अनि त्यो काममा युटिलाइज गरेर देशकै लागि केही गर्न सके चाहिँ धेरै राम्रो। अब सबैले आफ्नो पर्सनल लाइफ चाहिँ एज अ लग्जरी तपाईँले भनेअनुसार चाहिँ नेपालमा छैन होला होइन, मान्छेहरूले विदेशमा यहाँ अब त्यही गाडीको 50-60 लाख खर्च भने त्यहाँ 10 लाखमा किन्न पाउँछन् होला, अलिकति डलरमा कमाएपछि खर्च पनि त्यही अनुसारको हुन्छ, रमाइलो हुन्छ होला त्यहाँ होइन, त्यो सोचेर चाहिँ सेटल हुन खोज्छन्। सजेस्ट त म त नेपालमै ठिक छ, बरु महिनाको 30-40 हजार कमाइ पनि मजाले पुगिरहन्छ एकजना मान्छेलाई चाहिँ अब, तर 40-50 हजार 60 हजार एउटा फ्यामिली चलाउन पढाइ लेखा पढ्नु चाहिँ पऱ्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पऱ्यो, आज दिनमा पढाइ भन्दा नि अझै मेन स्किल छ, आजभोलि त कमिटमेन्ट चाहियो, अब बोल्न सक्नु पऱ्यो, अब एप्रोच गर्नु पऱ्यो, त्यस पैसा कमाउनु गाह्रो चाहिँ होइन, अनेस्ट हुनु पऱ्यो, आफूमा विश्वास हुनु पऱ्यो, सकिन्छ
2: तरिका जान्नु पऱ्यो
4: हजुर। त्यही त मैले अहिलेको दिनमा नेपालबाट बाहिरको स्टुडेन्टलाई ट्युसन पनि पढाउँछु, त्यो पैसाबाट मैले अहिले कम्पनी चलाइरहेको छु, जस्तो केस पनि छ क्या, किनकि सबै क्रेडिटमा दिने सामान हो, आफूले किन्ने सामान सबै पैसा तिरेर किन्नुपर्छ, अनि मैले बाहिरको एउटा अमेरिकाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, अर्को अस्ट्रेलियाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, त्यसबाटै आएको पैसाले कम्पनी चलाइरहेको छु भनौँ न, स्टाफ पालिरहेको छु। त्यो सकिन्छ, आफूले दिमाग लगाउनु पऱ्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पऱ्यो। नेपालमा नि अपर्च्युनिटी छ, मेरै साथीहरू 2-3 लाख कमाउने छन् आइटी पढेर, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन् नेपालमा पनि, अनि कोही छन् होला जो स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पऱ्यो, प्लान हुनु पऱ्यो, कसरी चिनजानको मान्छेसँग हुन्छ कि, जस नेटवर्क पनि चाहिन्छ, त्यो मैले मान्छेको सोर्स चाहिन्छ यसको लागि भन्नु खोजा त होइन, तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि एउटा यो नेटवर्क इज यो नेटवर्थ भन्ने चाहिँ म एकदम विश्वास लाग्छ कि, अब कसैले अब मैले सपोज कसैलाई काम दिइरहेको छु भने म अरूलाई किन दिनँ, आफ्नो चिनजानको मान्छेलाई दिन्छु, त्यसमा अब त्यो नेपोटिजम भन्ने कुरा होइन, तर नेटवर्क चाहिँ चाहिन्छ नै मान्छेमा, नेपालमा चाहिँ अहिले सजिलो नि बनाउँछ, त्यस्तो पोलिटिकल्ली भन्नु खोजाए पनि होइन,
2: त्यो त अब बिजनेस पोइन्ट अफ भ्यू छ भने
4: सजिलो
2: हुन्छ होइन,
4: त्यही हो मेरो सुझाव चाहिँ, विदेश जानुहुन्छ भने पढ्न जानु होइन, स्किल लिएर जानु, घुम्न जानु, अभियसली राम्रो राम्रो ठाउँहरू छन्, नेपाल पनि राम्रो भन्नु खोजे होइन, विदेशभन्दा धेरै राम्रो छ, पहाड छन्, नेचुरल कुराहरू त्यतिकै राम्रो छ होइन, मान्छे एकदम राम्रो छ यहाँको, त्यही हो नेपाली सेटल हुनु खोज्नु भन्छु म चाहिँ।
2: थ्याङ्क यू सो मच
4: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो उद्यमी आकाश शाह। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले केही उद्यमीका अनुभव, संघर्ष र सफलताका कुरा सुन्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। भोलि फेरि यसै समयमा पर्वत र पानी विशेष कार्यक्रम बदलिँदै नेपाल लिएर उपस्थित हुनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 0942-3588-898, 98 98 98।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेपछि बाढ़ीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेड़ाको ऊनबाट बनेको कम्बल ओढ़ाइयो। र प्रिमियर लीगमा लीड्सले न्यूक्यासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सीमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढ़ी आएको छ। खोलामा पानीको बहाव बढ़ेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढ़ीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढ़ेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जड़ीबुटी पेप्सी कोला तर्फको पश्चिमतर्फ निजी जग्गा भाड़ामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढ़ी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोराखामा 77, धादिङमा 72 र तनहुँमा 38 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2,000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सड़क तथा भित्री सड़कमा सड़क बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा
28 फीट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेण्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढ़ेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केवी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केवी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरूण, धरती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषिश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीको पीड़ाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्याण्डको ताच्चा फुलुरोन हिमनदीमा भेड़ाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात च्यादर उड़ाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउण्डेशन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्याण्डमा खेर गइरहेको भेड़ाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ़दो तापक्रम नियन्त्रण गर्नु नै नदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा लीड्स युनाइटेडले न्यूकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इंग्ल्याण्ड रोडमा आज बिहान भएको खेलमा लीड्सले न्यूकासललाई 6-0 हराएको हो। लीड्सले एक गोल उपहार पाएको थियो। न्यूकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लीड्सको अग्रता दोब्बर बनाए। डोमिनिक कावाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लीड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थपे। न्यूकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जीतसँगै लीड्स लीगमा अपराजित रहँदै 8 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अंक छ। न्यूकासल 12 स्थानमा छ। नमस्कार। भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। संखुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटे कोशी बाढ़ीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1,395 शव भेटिए, 5,130 अझै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भीड़। स्विजरल्याण्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेड़ाको ऊनबाट बनेको कम्बल ओढ़ाइयो। र प्रिमियर लीगमा लिड्सले न्यूक्यासललाई 4-1 गोलले हरायो।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
10: साली नदीको सिर,
11: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
11: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
11: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
11: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा भीड़ लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुला गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रंगरोगन, सड़क बत्तीको व्यवस्थापन सहित भीड़ व्यवस्थापनको काम पनि गरिरहेको छ। प्रारम्भिक स्वास्थ्य जाँच सम्बन्धी शिविर सञ्चालन गरिएको छ। आवश्यक परेमा एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको वडा अध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो। वडाले विभिन्न 50 वटा धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिसँग समन्वय गरी आजको दिन व्रत बसेका महिलालाई मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजा समेत गराउने व्यवस्था मिलाएको छ। आज टेकुदेखि कुलेश्वर र सानेपा निस्कने गाड़ी सञ्चालनमा रोक लगाएकोले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले सबैलाई आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका चार विनायक गणेश मध्येको सूर्य विनायक गणेश मन्दिरमा आज दिनभर सिन्दूर खेलेर गणेशको खडजात्रा गरी मनाइँदैछ। भदौ शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका दिन आज बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूलगेटमा राखिने र त्यसपछि खडजात्रा गरी टोलटोलमा परिक्रमा गरिन्छ। आज दिनभर विभिन्न टोलको परिक्रमा गरी बेलुका पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी विसर्जन गरिने सूर्य विनायक नगरपालिका 8 वडा अध्यक्ष तथा सूर्य विनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो। गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागीलाई प्रसाद ग्रहण गराउने व्रत गरी मनाइँदैछ। भदौ शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका दिन आज बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूलगेटमा राखिने र त्यसपछि खडजात्रा गरी टोलटोलमा परिक्रमा गरिन्छ।

देखि फेरि शुरूआत भएको हो। र कतिपय नेवार समुदायले आज चथा पर्व मनाउँदैछन्। भदौ शुक्ल चतुर्थीको बेलुका मनाइने यो पर्व चथा कतिपयले हिजो मनाएका छन् भने बाँकीले आज मनाउन लागेका हुन्। पञ्चाङ्ग निर्णायक व्यवस्थापन समितिको पात्र अनुसार भदौ शुक्ल चतुर्थी हिजो भए पनि आज पनि बिहान चतुर्थी पर्न आएका कारण कतिपयले आज चथा पर्व मनाउन लागेका हुन्। गणेश चतुर्थीको अवसरमा आज नेवार समुदायले घर चोख्याएर बेलुका परिवारका सबै सदस्यसँगै बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिले नलागोस् भन्ने कामनासहित पूजा गर्छन्। गणेशको जन्मदिन मानिएको चतुर्थीको बेलुका कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ। चथामा मकै, भटमास, गहुँ, बकुल्ला, केराउ लगायत विभिन्न प्रकारका गेडागुडी चढ़ाउने तथा विशेष गरी आरूको बिया भुटेर चढ़ाउने र खाने गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। संखुवा सभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै टेकुको ऋषेश्वर महादेव मन्दिरमा भीड़। टेकुबाट कुलेश्वर र सानेपा निस्कने गाड़ी सञ्चालनमा रोक। र सिन्दूर खेल्दै भक्तपुरको सूर्य विनायकमा गणेश रथारोहण एवं रथयात्रा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: बाढ़ीपछि सुरुङमा फसेकाहरूको उद्धार अवस्थाबारे सरकारलाई प्रश्न गर्नुभएको थियो।
1: रसुवा बाढ़ीपछि पीड़ित परिवारका केही अत्यन्त संवेदनशील प्रश्न मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँछ। जलविद्युत आयोजनामा सुरुङ मध्ये कतिवटा सुरुङमा खोज र उद्धार सम्पन्न भयो, कतिवटामा जारी छ? त्रिशुली माथिल्लो त्रिशुली 1216 को खोजी कार्यको पछिल्लो अवस्था के छ? धेरै जसो परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डीएनए रिपोर्टको पर्खाइमा हुनुहुन्छ। परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्? प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?
0: प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीका लागि राहत घोषणा गरे जस्तै मृतक तथा बेपत्ता नागरिकका लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ उहाँले सोध्नु भएको छ। यसै गरी होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठन पाठन कहिलेदेखि शुरू हुन्छ भनेर पनि उहाँले चासो व्यक्त गर्नुभयो।
2: रसुवा बाढ़ीमा परि हराइरहेका मध्ये हालसम्म 1,369 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 544 पुरूष, 336 महिला र 519 आंशिक अंक छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बाढ़ीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। बेपत्ता हुनेमा 2,907 पुरूष, 572 महिला, 272 विदेशी पुरूष र 328 विदेशी महिला रहेका छन्। बाढ़ीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभएको छ। उहाँका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटो भनी राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट 1,286 र बेपत्ता व्यक्तिका आफन्तबाट 1,889 डीएनए नमूना संकलन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण तथा शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7,975 जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल 3,440 जना रहेको प्रहरीले जनाएको छ।
0: भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति प्रदान गरेको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फर ढल्केवर 400 केवी डीसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकी 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणाम बारे भने डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। भारतको विद्युत मन्त्रालयले बाढ़ीका कारण नेपालको जलविद्युत पूर्वाधारमा भएको क्षति र त्यसबाट स्वदेशी विद्युत उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखेर निर्यातको स्वीकृति दिएको जनाएको छ। भारतले दिएको यो स्वीकृतिले बाढ़ी प्रभावित अवधिमा नेपालको विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। रसुवा बाढ़ीका कारण रसुवागढ़ी नाका स्थित अध्यागमन कार्यालय लगायतका संरचनामा क्षति पुगेपछि उक्त नाका मार्फत हुने

0: थ्रू आवागमन प्रभावित भएको छ। सो पश्चात रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका तथा चीनको तिब्बत क्षेत्रमा भ्रमण गरी नेपाल फर्किएका यात्रुहरूले वैकल्पिक रूपमा सिन्धुपाल्चोकको कोदारी, तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गरिरहेको अध्यागमन विभागले जनाएको छ। विशेष गरी तिब्बतको कैलाश मान सरोवर यात्रा तथा अन्य भ्रमणका लागि चीन प्रस्थान गरेका यात्रुहरू नेपाल फर्कने क्रममा तातोपानी र हिल्सा नाकाबाट प्रवेश गरेको पाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो। साथै चीन प्रस्थान गर्ने यात्रुहरूले समेत वैकल्पिक नाकाहरू प्रयोग गर्दै आएका छन् र रसुवागढी नाका अवरूद्ध भएदेखि हिजोसम्मको अवधिमा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै जम्मा 3904 जना यात्रु नेपाल प्रवेश गरेका छन्। जसमध्ये 1733 जना महिला रहेका छन्। सोही अवधिमा 391 जना यात्रु तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेका छन्। यसै गरी सोही अवधिमा हुम्लाको हिल्सा नाका हुँदै जम्मा 387 जना यात्रु नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका यात्रुमध्ये 165 जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका यात्रुहरू रहेको देखिएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै जम्मा 178 जना यात्रु चीन प्रस्थान गरेका छन्। यी दुवै वैकल्पिक नाकाबाट आगमन र प्रस्थान गर्ने वैदेशिक यात्रुहरूमा सबैभन्दा बढ़ी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेको विभागले जनाएको छ।
1: काठमाडौँ महानगरपालिका 3 स्थित गंगालाल अस्पताल नजिकै बस र स्कूटर एक आपसमा ठोक्किँदा स्कूटर चालकको मृत्यु भएको छ। आज बुढा नीलकण्ठबाट नारायण गोपाल चोकतर्फ जाँदै गरेको बस र नारायण गोपाल चोकबाट बुढा नीलकण्ठतर्फ आउँदै गरेको स्कूटर एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कूटर चालक बुढा नीलकण्ठ नगरपालिका 13 चुनीखेलका 22 वर्षीय समीर श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। दुर्घटनामा स्कूटरमा सवार सोही स्थानीय 21 वर्षीय आयुष्मा मगर पनि घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न सहमत भएको दावी गर्नुभएको छ। ट्रम्पले आज सामाजिक सञ्जाल मार्फत दुवै देशले ऊर्जा पूर्वाधारमा प्रहार नगर्ने सहमति जनाएको बताउनु भएको हो। यसअघि उहाँले रूसका तेल रिफाइनरीहरूमा प्रहार गरेको भन्दै युक्रेनको आलोचना गर्नुभएको थियो। विश्वभर इन्धनको मूल्यवृद्धि इरानका कारण नभएको राष्ट्रपति ट्रम्पले जिकिर गर्नुभएको छ। रूस युक्रेन युद्धका कारण इन्धनको मूल्य बढ़ेको उहाँको भनाई छ। उहाँको यो भनाई इरान युद्धका कारण तेलको मूल्य बढ़िरहेका बेला आएको हो। मध्य पूर्वमा युद्ध 6.5 महिना पुग्दा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी इन्धन लागत र मुद्रास्फीति बढ़ाएको छ।
1: अब खेल समाचार। अस्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गुर्खाजबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। वार्नर एनपीएल खेल्न दशैंपछि नेपाल आइपुग्नेछन्। एनपीएल खेल्न आउने विदेशी खेलाड़ीमा उनी सबैभन्दा चर्चित खेलाड़ी हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र सन् 2021 टी20 विश्वकप जित्दा वार्नर टोलीका मुख्य सदस्य थिए। वार्नर अस्ट्रेलियाका लागि 3 वटै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाउने खेलाड़ी समेत हुन्। उनले अस्ट्रेलियाका लागि 110 टी20 अन्तर्राष्ट्रिय खेलमा 1 शतक सहित 3200 भन्दा बढ़ी रन बनाएका छन्। आज सामाजिक सञ्जाल मार्फत वार्नरले काठमाडौँबाट एनपीएल खेल्ने जानकारी दिएका छन्। उनले आफू नेपाल आउन पाउँदा उत्साहित रहेको र काठमाडौँको टोलीबाट एनपीएल खेल्ने बताएका हुन्। वार्नरले यो समय धेरैका लागि कठिन भए पनि एनपीएलले केही खुशी दिने विश्वास व्यक्त गरेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आईसीयूबाटै अन्तर्वार्ता लिएको विषयबारे संसदमा प्रश्न, सुरुङमा फँसेकाहरूको उद्धार अवस्थाबारे जानकारी गराउन माग।
1: भटेको सिबाड़ीमा ज्यान गुमाएका मध्ये हालसम्म 1,399 सब फेला, अझै 4,099 जना बेपत्ता।
0: नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति, विद्युत माग व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा।
1: युक्रेन र रूसबीच ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति भएको ट्रम्पको दावी, इन्धनको मूल्य वृद्धि इरानका कारण नभएको जिकिर।
0: र डेभिड वार्नरले काठमाडौँको खाजबाट एनपीएल खेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु झन् सुक्यो रातले

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

भयो भने माइ भयो भने अब त माइला भयो ठुलो मान्छेलाई कुट्नु हुँदैन

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। परराष्ट्र मन्त्री खनालको भनाई सम्बन्धी खबरबाट, परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियादुरा समेटिएको नेपालको साझा राष्ट्रिय संकल्प भएको बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्री खनालले उक्त अभिव्यक्ति दिनुभएको हो। सरकारले नेपालको संसदले सर्वसम्मत पारित गरेको लिपुलेक, कालापानी र लिम्पियादुरा समेटिएको नक्सालाई वर्तमान सरकारले बोझ नमान्ने स्पष्ट पार्नुभयो। कांग्रेस सांसद सीता थपलियाले परराष्ट्र मन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै प्रश्न गर्नुभएको थियो। परराष्ट्र मन्त्रीले भारत भ्रमणको क्रममा द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिनुभएको छ। पुरानो ब्यागेज भनेको के हो? विगतमा सरकारले गरेको कुन कुन निर्णय ब्यागेज हो? लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानमा समावेश गर्ने निर्णय पुरानो ब्यागेज हो? विगतका सरकारका परराष्ट्र नीतिमा के कस्ता गल्ती भए? मन्त्री र मन्त्रालयको धारणा के हो? उहाँले प्रश्न गर्नुभएको थियो। जवाबमा वर्तमान सरकारले विगतमा भएका राष्ट्रियताका सवाललाई कुनै बोझका रूपमा नलिने उहाँको भनाई छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनैतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसदको सर्वसम्मत निर्णय तथा समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो। हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो, जसलाई कुनै पनि सन्दर्भमा बोझ मान्न सकिँदैन, परराष्ट्र मन्त्रीको भनाई छ।
2: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदाय गरी दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक ल्याउने तयारी गरेको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजन सम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रस्ताव सहितको विधेयक तयार भइसकेको छ र कानूनी रायका लागि समेत पेश गरिएको छ। अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गरी नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्टा छुट्टै संरचना बनाउने गरी विधेयक तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी दुई निकाय बनाउने प्रस्तावित विधेयक कानूनी रायका लागि समेत पेश भइसकेको छ, मन्त्री पौडेलले भन्नुभयो। मन्त्री पौडेलले हाल समितिमा छलफल भइरहेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमा उठाइएका धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनामा बन्ने हवाई सेवा प्राधिकरणसँग समेत सम्बन्धित हुने बताउनुभयो। सबै विषय एउटै कानूनमा समेट्न आवश्यक नरहेको भन्दै आन्तरिक वायु सेवा प्रदायकले गर्दै आएका तथा कतिपय अवस्थामा स्वस्फूर्त रूपमा भइरहेका कामलाई नियमन गर्न र त्यसका लागि कानूनी आधार तयार गर्न वर्तमान विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो।
1: प्रतिनिधि सभाका सभामुख ढोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद सुनारले सुन्ने समयमा बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख अर्यालले निर्देशन दिनुभएको हो।
3: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल भदौ 31 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।
2: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गर्ने बताउनु भएको हो। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो। गुठी जग्गा केवल जमीनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा, संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोड़िएको संवेदनशील विषय भएको उहाँको भनाइ छ। त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन 2033 अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद बिक्री गर्न पाउने र धितो बन्धक समेत राख्न सकिने स्पष्ट कानून व्यवस्था रहेको बताउनु भएको छ।
1: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिक भएको ईभी माइक्रो दुर्घटनामा घाइते भएका थप चारजनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12 कलैया 24 20 वर्षीय अमीर अन्सारी र हेटौडा 11 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते हुनुभएको छ। उहाँहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर ल्याइएको छ। अर्का घाइते 12 महागढ़ी माई 11 21 वर्षीय बविया कुमारी यादवको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। नामथर र ठेगाना नखुलेका करिब 34-35 वर्ष एक पुरूष गम्भीर घाइते भई ट्रामा सेन्टरमा उपचाररत छन्। आज भएको दुर्घटनामा नामथर र ठेगाना नखुलेका चारजना पुरूषको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा शनाखतको काम भइरहेको प्रहरीको भनाइ छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको मधेस प्रदेश 03-001-0720 नम्बरको ईभी माइक्रो आज दिउँसो दुर्घटना भएको हो।
2: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढ़े आफू मुखदर्शक भएर नबस्ने बताउनु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई आज अपील जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुखदर्शक भएर बस्न सक्ने छैन, उहाँले अपीलमा उल्लेख गर्नुभएको छ। कांग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देउवाले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ़न खोजेको आरोप लगाउनुभयो। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढ़ाउनु विधि विधान तथा कानूनी सिद्धान्त विपरीत हुने उहाँको दावी छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनावलोकनको निशा प्रदान गरिसकेको अवस्था ले समेत यस विषयमा गम्भीर संवैधानिक तथा कानूनी प्रश्न रहेको उहाँको भनाइ छ। विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक नेता कार्यकर्तालाई व्यवस्था गर्दै अघि बढ़न खोजेको आरोप देउवाले लगाउनु भएको छ। जेएनजी आन्दोलनपछि कांग्रेसको राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउवाले सिंगापुरमा झन्नै 6 महिना उपचार गरेर स्वदेश फर्केपछि कांग्रेसभित्रको प्रवृत्तिले कांग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ।
1: यस्तै नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेर लागिरहेका छन् र केही खुलिरहेका छन्। 14 महाधिवेशनमा 13 पदाधिकारी मध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवा सहित 8 जितेका थिए। उपसभापति पूर्णबहादुर खड्गा, सहमहामन्त्रीहरू किशोर सिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, फर्मुला मनसुर र उमाकान्त चौधरीले देउवा पक्षबाट जित्नु भएको थियो। केन्द्रीय सदस्यमा निर्वाचित भए मनोनितबाटको सदस्य बनेका उमेश श्रेष्ठ पनि तत्कालीन समयमा देउवा समूहकै हुनुहुन्थ्यो। श्रेष्ठ सहित पदाधिकारीको संख्या 14 थियो। 14 महाधिवेशनमा डाक्टर शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा महामन्त्री द्वैजीवन परियार र बद्री पाण्डे निर्वाचित हुनुभएको थियो। शेखर प्यानलबाट उपसभापतिको उम्मेद्वार बन्नुभएका धनराज गुरूङ निर्वाचित हुँदा देउवा पक्षबाट सोही पदका प्रत्याशी विजय गच्छीदार पराजित हुनुभएको थियो।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उहाँले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गर्न माग गर्नुभएको हो। अहिले रसुवामा आएको भोटेकोशी बाढी पनि दैवी प्रकोप नभएको उहाँले बताउनुभयो। हामी भोटेकोशी बाढीको पीड़ामा छौं र यो विपदको सामना गरिरहेका छौं। यो भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं। सांसद खरेलले भन्नुभएको छ, यो बाढी मात्रै होइन, कुनै पनि बाढी, पहिरो, डुबान, कटान, भुइँचालो, आगलागी दैवी प्रकोप होइनन्, कि यी मानव सृजित हुन्, कि यी प्राकृतिक विपद हुन्। 2074 सालमा बनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र 2076 बनेको नियमावलीले यसको स्पष्ट पारेको उहाँले सुनाउनुभयो। 2039 सालमा बनेको दैवी प्रकोप ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेनन्। मेरो आग्रह छ, यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गरियोस्। अब दैवी प्रकोपको जमाना रहेन, उहाँले भन्नुभयो।
1: यसै गरी छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय पनि आजको संसद बैठकमा उठेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद समीक्षा बासकोटाले यो विषय अति गम्भीर विषय भएको बताउनुभयो। आईसीयू अस्पतालको अत्यन्तै संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई निश्चित समयमा मात्रै भेट्न दिन्छन्, तर यसको हुर्मत लिने काम भन्दै उहाँले आपत्ति जनाउनु भएको छ।
2: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले सातामा दुई दिन विदा दिने सरकारको निर्णयले शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको बताउनुभयो। आइतबारको विदा कसैलाई पनि नचाहिएको बताउँदै उहाँले आइतबारको विदा खारेज गरी सातामा एक दिन शनिबार मात्र विदा दिने व्यवस्था कायम गर्न माग गर्नुभएको छ। सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपत गर्न भन्दै गत 2082 चैत 23 गतेबाट सातामा दुई दिन विदा दिने निर्णय गरेको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु अलीले रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परिमृत भएकाहरूको पहिचान भइसकेका शव तत्कालीन सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारको माग गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भई परिवारले दावी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनुभयो। साथै उहाँले व्यवस्थापन गरिसकिएका शवको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होय। एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भएको छ हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल संसदको अवधारणा अघि बढ़ाउने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल भएको हो। सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो।
3: पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्णभिरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज उद्धार उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभिरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्रै संचालनमा ल्याउने बताउनु भएको थियो। प्रधानमन्त्री शाहको सोही घोषणा अनुसारै पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा गत भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी यातायात सञ्चालन हुनेछ। गत भदौ 10 गते बिहान आएको बाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। त्यस लगतै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म द्रुत अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए।
2: धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार गरिएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिनाका बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौ 18 गते करिब 4:40 जाँदा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्दाबाट टोली परिचालन गरिएको थियो।
3: बैतडीको पुटसौटी नगरपालिका 8 लामुनी गाउँमा पहिरोले एक घर पूर्ण रूपमा क्षति गरेको छ। गैराती घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। यस्तै पूर्ण रूपमा घर क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। पहिरोले गोठमा पुरिएका 10 वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ। पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीको भनाइ छ।
2: भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केवी डीसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केवी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 2026 पुनरावलोकन गर्ने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढ़ी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको छ। त्यसले नेपालमा आन्तरिक विद्युत माग व्यवस्थापनका लागि थप विद्युत आवश्यक पर्ने अवस्था सिर्जना भएको छ।
3: भारतबाट रूपन्देही स्थित बलवारी डिपोका लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा लु 2 ख 15-44 र लु 1 ख 65-04 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा लुदुई ख 15-44 र लु 1-65-04 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। अब एटीएमबाटै 100 रूपियाँका नोट निकाल्न पाइने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले दशैं तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँ दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै माथतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँको नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
2: नेपाल राष्ट्र ब्याङ्कले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि 5 वर्षे रणनीति ल्याएको छ। केन्द्रीय ब्याङ्कले फिनटेक पूर्वाधारको विकास, प्रभावकारी नियमन तथा फिनटेक प्रणालीको विकास गर्ने लक्ष्य सहित रणनीति ल्याएको हो। केन्द्रीय ब्याङ्कको भुक्तानी प्रणाली विभागले नेपालमा भर पर्दो नवीन र समावेशी डिजिटल वित्तीय वातावरण निर्माण गर्ने योजनासहित डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति 2026-27, 2030-31 ढाँचा तयार गरेको छ। आर्थिक वर्ष 2026-27 देखि 2030-31 कार्यान्वयनमा आउने उक्त रणनीतिले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रको प्रवर्धन, नियमन र सुदृढीकरण गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ। रणनीतिले सुरक्षित, विश्वसनीय, समावेशी, नवप्रवणात्मक डिजिटल वित्तीय प्रणालीको परिकल्पना गरेको छ। यसले वित्तीय पहुँच र प्रयोगको दायरा बढ़ाउँदै जिम्मेवार फिनटेक सेवालाई प्राथमिकता दिनेछ।
1: सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। आजका दिन बजार परिसूचक नेफ्से 48.57 अंक 1.87% बढ़ेको छ। यो वृद्धिपछि नेफ्से परिसूचक 2633 अंकमा कायम भएको छ। नेफ्सेको आजको अंक भदौ 1 यताकै उच्च हो। अघिल्लो दिन अर्थमन्त्री सोनी मोहगलेले पूँजीगत लाभकर हालको भन्दा आधा घटाउनेतिर बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा कारोबार खुलेदेखि नै आज लगानीकर्तामा हौसला मिलेको थियो।
2: अब विदेशका खबर। साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएको छ। यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ। यही कारण आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेको छ। खाड़ी क्षेत्रमा जल यातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्यल सृजना भएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 1.37 डलर अर्थात 1.3% बढ़ेको छ। यसको मूल्य प्रति ब्यारेल 107.05 डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 1.53 डलर अर्थात 1.51% बढ़ेको छ। यसको मूल्य प्रति प्याकेट 102.92 डलर पुगेको छ। अघिल्लो कारोबारमा पनि दुवैको मूल्य 1% भन्दा बढ़ीले बढ़ेको थियो। यमनका इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरेबियामा नयाँ आक्रमण गरेका छन्। खाड़ीका अरब राष्ट्र

0: ले इरानसँगको वार्ता स्थगित गरेका छन्। यसले मध्यपूर्वको द्वन्द अझ फैलिन सक्ने चिन्ता बढ़ाएको छ।
1: विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। दक्षिण कोरियाको निर्यात परिमाण सूचकांक अगस्तमा अघिल्लो वर्षको सोही तुलनामा 25.9% बढ़ेको केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यता रूस युक्रेन युद्धका कारण नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढ़िरहेको अवस्थामा नेटोका लड़ाकू विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन्। राष्ट्रपति गीतानास नौसेदाले आज विज्ञप्ति जारी गर्दै रूसले युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्वपूर्ण भएको बताएका छन्।
0: अब खेल खबर। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गोर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गोर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूलो नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु पेलिसले क्रमशः कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
1: एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 साफ च्याम्पियनशीपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको हो। प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुने छन् भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ। नोभेम्बर 17 फाइनल खेल हुनेछ। तालिकामा साफले नेपालले सहभागिता सुनिश्चित भए तालिका पुनः परिमार्जन गर्ने भन्दै नोभेम्बर 4 प्रतियोगिता शुरू गर्ने सम्भावना पनि व्यक्त गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: लिपुले काला पानी लिम्पिया धुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प भएको परराष्ट्र मन्त्री खनालको भनाई। नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयकको तयारी। आइतबारको सार्वजनिक विधा कटौती गर्न माग।
1: मकवानपुर इन्द्र सरोवरमा ईभी गाड़ी दुर्घटना, चारजनाको मृत्यु, चारजना घाइतेको अवस्था गम्भीर। बाढ़ीमा ज्यान गुमाएर पहिचान भएका सब परिवारलाई हस्तान्तरण गर्न आग्रह। कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न। असोज 1 दुईतर्फी यातायात सञ्चालन हुने।
0: संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा भाग नलिन देउबाको अपील। मुख दर्शक भएर नबस्ने। देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगन थापातिर। नेपाललाई दैनिक 18 विद्युत उपलब्ध गराउन भारतको स्वीकृति।
1: लिथुआनियामा नेटोले ड्रोन खसाल्यो। साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़्यो। दक्षिण कोरियाको निर्यातमा उल्लेख्य वृद्धि।
0: र साफ च्याम्पियनशीपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै नेपालले खेल्ने भए तालिका फेरिने। नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गोर्खाजबाट खेल्ने पक्का।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1। सबैका लागि सूचना।
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। यसलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम हेलो सांसदमा विशेषत संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्नको लागि संवाद तथा अरू विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको कार्यक्रम हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र यो बाढ़ी पछिको प्रभाव राहत तथा उद्धारका लागि सांसदहरूको भूमिकाको बारेमा छलफल गर्दैछौं। शुरूमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कडेलसँग साथी सन्तोषी रावल कुराकानी गर्दै हुनुहुन्छ। धादिङ लगायतका क्षेत्रमा भएको जनधनको क्षति र प्रभावको बारेमा संवाद केन्द्रित छ।
1: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्, घर पुरिया छन्। त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। 400-500 चाहिँ त्यहाँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना छरछिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरू ठाउँमा छ भने ती घर बसेका छन्। त्यस्तो
2: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
1: हारिमो पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
2: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
1: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठेगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको देख्छु।
2: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
1: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ।

0: धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ, तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
1: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
0: त्यही हो चाहिँ दार्जिलिङको समस्या आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने, आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो। पनि अहिलेसम्म पनि त्यो निरन्तरता छ। धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
1: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
0: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरूलाई पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसमा पनि प्रतिपक्षी
2: बोलेको कुराहरू त्यहाँ
0: बोल्न होइन, बोल्न त तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
1: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसकस आउने त तपाईँलाई हो नि त, जनताले होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
0: होइन, जनता सामु त भनिराखेका छौँ हामीले, त्यहाँको चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ। जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन्, ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पुरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कटकमा परेको छ, यातायात प्रणालीबाट धेरै उमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ, त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
3: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
4: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
5: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ,
3: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
4: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो,
5: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखमै त सरकारी खेती गरिछौ र पानी पिडला, अखन त हाम्रो खेती र पानी।
4: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
5: कानून निर्माण प्रक्रियामा तपाईँका सरकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
4: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
1: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा, स्वास्थ्य, यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
0: शिक्षा, स्वास्थ्य, महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरी थरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने, कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी, तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ। आवासको व्यवस्था नभएसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
1: तपाईँले संसदमा उठाएका सबैभन्दा महत्वपूर्ण जनसरोकारको विषय चाहिँ के हो?
0: अब नीति निर्माण र कानून बनाउने तपाईँले भन्नुभयो होइन, त्यसमा सक्रिय भएर लागिराखेको छु म। अब संसदमा अन्य चाहिँ जस्तो चाहिँ नीति तथा कार्यक्रम आयो त्यसमा यसरी जानुपर्छ भनेर सरकारलाई सल्लाह दियो, बजेट आयो, त्यस्तै गरी चाहिँ अब सरकारका अन्य किसिमका जुन चाहिँ नीतिहरू, अन्य किसिमका ऐन कानूनहरू आउँछन् त्यसमा यसरी जाँदा उपयुक्त हुन्छ र भनेर हामीले त प्रतिपक्षको हिसाबले सल्लाह दिने हो। अब त्यसलाई मान्य नमान्ने त त्यही सरकार पक्षको भूमिका हुन्छ। दुई तिहाईको सरकार छ, अर्को किन चाहियो भन्ने चाहिँ त्यो चाहिँ लागेको हुन्छ उहाँहरूलाई। चाहिँ त्यसो भए हुनाले हाम्रा कुरा कति ल्याएछन् कति ल्याएछन् मनमा के छ देखिने गरी चाहिँ त्यस्तो स्वीकार भए जस्तो लाग्दैन। बाहिर अब देखाउनलाई त अप्ठ्यारो पनि हुने होला नि त, प्रतिपक्षको कुरो मान्यो भन्ने होला होइन। जायज कुरा भनेको कुरो कुनै न कुनै त लागू नगरी सुखै छैन हेर्नुहोस्। तर चाहिँ अब तत्कालै लागू गरेर देखाउँदाखेरि चाहिँ अप्ठ्यारो महसुस हुन्छ नि त, सत्तामा हुँदा त जसलाई पनि त्यो लाग्छ फेरि।
1: जस्तो संसदमा नागरिक सरोकारसँग जोडिएका थुप्रै विधेयकहरू विचाराधीन छन्, तिनमा संशोधन प्रस्ताव दर्ता गर्दा तपाईँले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको भावना वा विज्ञहरूको रायलाई कसरी समेट्नु भएको छ नि?
0: अब संसदको चाहिँ त्यहाँ आएका ऐन कानूनहरू ठ्याक्कै निर्वाचन क्षेत्रका जनतासँग जोड्न कतिपय कुराहरू मिल्दैन होइन, कतिपय मिल्छ कतिपय मिल्दैन। अब विज्ञहरूसँग राय लिने कुरो त त्यो सामान्य कुराहरू हो, त्यो लिइनै हालिन्छ। विज्ञहरूसँग राय लिने, अध्ययन गर्ने, अनि चाहिँ अब डकुमेन्टहरू अरू अध्ययन गर्ने, पुराना ऐन कानून अध्ययन गर्ने, नयाँ विधेयक अध्ययन गर्ने, त्यो अनुसार सुझाव दिने कुरा हुन्छ।
1: जस्तो अब पछिल्लो समय संसद विधेयक निर्माणमा पनि राजनैतिक दाउपेज र कुराकानीमै बढी अल्झिएको आरोप लाग्ने गरेको छ होइन। संसदलाई साँच्चीकै जनताको आवाज बुलन्द गर्ने र द्रुत गतिमा कानून बनाउने थलो बनाउने तपाईँको व्यक्तिगत भूमिका के छ त्यसमा चाहिँ?
0: तपाईँको जुन पहिले भन्नुभएको छ त्यस्तो छैन संसद। संसद त्यहाँ दुई तिहाई भए हुनाले गर्दाखेरि त्यो आवाज त प्रतिपक्षको आवाज त सबै सरकारका जम्मै कुरो जताको ततै समर्थन गर्ने त प्रतिपक्षको ड्युटी होइन नि त। प्रतिपक्षको ड्युटी त सरकारका कमी कमजोरीहरू देखाइने नै हो, त्यस कारणले त्यो देखाएको हो। त्यसलाई अब कसरी दुनियाँले कसरी बुझेका छन् चाहिँ दाउपेज, त्यो दाउपेज साउपेज केही छैन, दाउपेज लाग्दैन लाग्दैन अहिले। अब बाँकी रह्यो चाहिँ नीति निर्माणमा चाहिँ आवाज उठाउने सहयोग गर्ने कुराहरू, अब समितिका कामहरूमा सहभागी हुनु पर्यो। त्यसमा यो अहिले तपाईँसँग कुरा गर्दा गर्दै अर्को बैठक छ त्यही समितिको, त्यसमा जानुपर्नेछ। अब यो अहिलेको यो भटेकोसी सम्बन्धी अर्थ समितिले एउटा उपसमिति बनाएको छ, त्यो उपसमिति अन्तर्गत चाहिँ काम गर्ने कुराहरू अब त्यसमा लाग्ने हो। त्यस्तै गरी विभिन्न विधेयकहरू चाहिँ आफ्नो समितिमा आउँछन्, ती समितिमा को विधेयकहरूमा त्यहाँ छलफल गर्ने हो। विधेयकहरूमा संशोधनका कुरा हलमा आउँछ, त्यसमा बोल्ने कुराहरू र आम नीति निर्माणको कुरा र सरकारमाथि हाम्रो चाहिँ ड्युटी भनेको सरकारमाथि निगरानी राख्नु पनि हो प्रतिपक्षी दलहरूको भूमिका, त्यसमा हामी काम गरिरहेका छौँ।
1: जस्तो जति पनि अब सरकार परिवर्तन भइरहने तर जनताका आधारभूत समस्या उस्तै रहने अवस्थाको मुख्य जिम्मेवार राजनीतिक दल हुन् कि प्रणाली?
0: परिवर्तन भएको छ, जनताको आवश्यकता पुरै पुरा भएको छैन, त्यो पाटो मान्छु मैले होइन। संसारका अरू देशहरूको तुलनामा चाहिँ हामी त्यति विकसित हुन सकेका छैनौँ मान्छु। अनि जनताको आवश्यकता, हिजो म जुन बेला यहाँ काठमाडौँ एसएलसी दिन काठमाडौँ आउनु पर्थ्यो, म हिँडेर आउनु पर्थ्यो, कति दिन लगाएर आउनु पर्थ्यो, त्यति बेलाको जनताको आवश्यकता र अहिलेको जनताको आवश्यकता उस्ता उस्तै भन्ने हुन्छ त। उस्ता कहाँ उस्ता उस्तै छ, अहिलेको विश्व परिवेश परिवर्तन अनुसार त्यो अनुसार चाहिँ भएन भन्ने कुरो चाहिँ एउटा चिज हो। त्यो कुरो त्यसमा अब हाम्रा साधन स्रोतका सीमितता पनि छन्, हाम्रा ज्ञानका सीमितता पनि छन्, त्यसमा राजनैतिक पार्टीहरूको पनि केही कम कमजोरी होला, नेताहरूका पनि केही कम कमजोरी होलान् र समग्र चाहिँ सीमाको कारणले पनि समस्या भएको छ।
9: नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँगको कुराकानीपछि अब हामी एकैछिन रसुवातर्फ लाग्दैछौ। रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यसँग भोटेकोशी बाढ़ी र बाढ़ी पछिको प्रभाव र सरकारवाला निकायसँगको समन्वय